0: दललाई व्यवस्थित र सहज बनाई जनतालाई राहत दिन सरकारसँग माग गरेको छ। कांग्रेस केन्द्रीय कार्य समिति बैठकले यसको विकल्पमा विद्युतको प्रयोगलाई उत्साह बढाउन लगायतका माग गरेको हो। खबर यति नै, नमस्कार।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS.
1: यो BFBS गोर्खा रेडियो हो.
0: गोर्खा रेडियो हो.
3: सुनसरीको कप्तानगंज घटनामा मृतक परिवारका सदस्यसँग सरकारले सात पुदे सहमति गरेको छ. कप्तानगंजमा यही साउन 10 गते भएको घटनामा मृत्यु भएका रविन्द्र कुमार मेहताको परिवार र सरकारबीच गृह मन्त्रालयमा सहमति भएको हो. सहमति अनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइनेछ. घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषी उप प्रचलित कानून बमोजिम आवश्यक कार्यवाही तत्काल अघि बढाउने उल्लेख छ. मृतकका परिवारका एकजना योग्य सदस्यलाई रोजगारी र स्मृति पार्क बनाउने सहमति पनि सरकारले गरेको छ. सरकारले मृतकको शव नेपाली सेनाको हेलिकप्टर मार्फत देवानगंज गाउँपालिका 3 सुनसरी लैजाने व्यवस्था गरी मृतकको दाह संस्कार गर्ने सहमति गरेको गृह मन्त्रालयले जनाएको छ. बाँदर र बन्देलबाट बालीमा क्षति बढ्दै गएपछि दीर्घकालीन समाधानका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन माग गर्दै प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ. दर्ता गरिएको प्रस्तावमा बाँदर र बन्देलका कारण किसानको उत्पादन, खाद्य आम्दानी, खाद्य सुरक्षा र ग्रामीण जीविकोपार्जनमा असर परेको उल्लेख छ. यो समस्या अब मानव वन्यजन्तु द्वन्द्वमा मात्र सीमित नरहेको प्रस्तावमा जनाइएको छ. राष्ट्रिय प्रकृति संरक्षण कोष र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय प्राणीशास्त्र विभागको प्राविधिक सहयोगमा गरिएको अध्ययनले बाँदरबाट भइरहेको क्षतिको अवस्था गम्भीर रहेको देखाएको प्रस्तावमा उल्लेख छ. अध्ययन अनुसार अत्यधिक प्रभावित 44 स्थानीय तहमा 20,395 रातो बाँदर प्रत्यक्ष गणना गरिएको छ. मध्य पहाडी क्षेत्रमा न्यूनतम 104,137 बाँदर रहेको अनुमान गरिएको छ. एउटा समयमा 198 बाँदर भेटिएको अध्ययनमा उल्लेख छ. जोमसम कोरला नाका जोड्ने मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका 2 घमी खोलामा निर्माणाधीन पक्की पुल सम्पन्न भएको छ.
4: विक्रमसम्म 2075 पुस 9 गते ठेका सम्झौता भएको घमी खोला पक्की मोटरेबल पुल हालै सम्पन्न भएको बेनी जोमसम कोरला सड़क आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभएको छ. पुल निर्माणका लागि निर्माण कम्पनीलाई पटक पटक ताकेता र कार्यवाही पनि गरिएको थियो. निर्माण कम्पनीले पुल निर्माणमा व्यवस्था र ढिलासुस्ती गरेपछि सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार 6 महिनाको समयावधि तोकेर दैनिक जरिवाना तोकिएको थियो. पटक पटक म्याद थप हुँदै आएको घमेखोला पुलका लागि सार्वजनिक खरिद ऐनको 15 संशोधन आएपछि निर्माण काम सहज भएको आयोजना प्रमुख शर्माले बताउनु भएको छ. सम्झौता अनुसार 2078 साल पुस 9 गतिभित्र सम्पन्न हुनुपर्ने घमेखोला पुलको पटक पटक म्याद थप हुँदै आएको थियो. आयोजना र लोकेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोपसाङ छुम्पेल विष्टको सक्रियतामा सम्झौता अवधि सकिएको 5 वर्षपछि निर्माणाधीन घमीखोला पुल सम्पन्न भएको आयोजनाले जनाएको छ. मुस्ताङको कोरोला नाका जोड्ने 40 मिटर लामो पुलको ठेक्का सम्झौता लागत 6,80,00,000 थियो. आयोजनाका अनुसार हालसम्म पर्वतको मालढुङ्गादेखि मुस्ताङको कोरोला नाकासम्मको 202 किलोमिटर सडक खण्डमा 15 पक्की पुल निर्माण सम्पन्न भएका छन्।
3: विशेष अदालत काठमाडौँले पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई थुनामुक्त गर्न आदेश गरेको छ. न्यायाधीश नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र उमेश गोरेलाको इजलासले कंग्रेसका नेता समेत रहेका पूर्व अर्थमन्त्री कार्कीलाई 15,00,000 दरौटी लिएर थुनामुक्त गर्न आदेश गरेको हो. नेता कार्कीलाई भ्रष्टाचार मुद्दामा छुनथुन्सेक बयानका लागि अदालतमा हाजिर गराइएको थियो. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको दावी गर्दै नेता कार्की सहितका प्रतिवादी विरूद्ध 3,62,05,00,000 र बिगो दावी सहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो. कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा परि 110 भन्दा बढीको मृत्यु भएपछि राष्ट्रिय विपद घोषणा गरिएको छ. राजधानी बोगोटाबाट 250 माइलको दूरीमा 7.4 म्याग्निच्युडको भूकम्प गएको हो. भूकम्पको धक्का छिमेकी मुलुक इक्वेडरमा समेत महसुस गरिएको थियो. बोगोटाका पत्रकार रिचर्ड बाकोल:
5: This is one of the most impoverished regions of Colombia. Not a lot of communication. I believe that San Jose del Palmar is out of communication right now. It's a hilly area, quite jungle, and indeed just very little in the way of infrastructure. These are desperate places that have really, really suffered the worst.
3: गण्डकी खेलकुद पदक वितरणमा अनियमितता भएको आरोपमा छानबिन हुने भएको छ. सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डाक्टर शेषनारायण पौडेलको संयोजकत्वमा 3 सदस्य भएको छानबिन समिति बनाइएको हो. गण्डकी प्रदेश सरकारले खेलकुद परिषद मार्फत असार 30 गते प्रदान गरेको प्रदेश खेलकुद पदक विवादमा परेको छ। पदक छनौट र सिफारिस समितिमा रहेका व्यक्तिले पदक प्राप्त गरेको विषय सार्वजनिक भएपछि खेलाडी, खेलकर्मी तथा सञ्चारकर्मीले प्रश्न उठाएका थिए। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो BFB

0: સૈન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: म्याग्दीको अन्नपूर्ण छ पोखरी बगरमा रहेको कारखोला जलविद्युत आयोजनाको विद्युत गृहमा पहिरोले पुरिँदा एकजना बेपत्ता भएका छन्, एकजना घाइते छन्। विद्युत गृहका कामदार अन्नपूर्ण छका 55 वर्षीय दीपक बरुवाललाई पहिरोले पुरेर बेपत्ता बनाएको प्रहरले जनाएको छ। गौरीगङ्गा नगरपालिका 5 का 31 वर्षीय सुरेन्द्र विग घाइते हुनुभएको छ। बेपत्ताको खोजी भइरहेको छ। विगलाई थप उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाइएको प्रहरी इन्स्पेक्टर सागर तिमल सिन्हाले जानकारी दिनुभएको छ। म्याग्दी हाइड्रो पावर प्रवर्धक रहेको 14 मेगावाट क्षमताको आयोजनाको विद्युत गृहका उपकरणमा क्षति पुग्दा उत्पादन बन्द भएको छ। गृहमन्त्री सुदन गुरुङले देशका मुख्य सीमा क्षेत्रमा कडाई गर्नु नै अहिलेको आवश्यकता भएको बताउनु भएको छ। उद्योग मन्त्री गौरी यादव सहित मधेस प्रदेशका सांसदहरूसँग मन्त्री गुरुङले क्यामेरा लगायत प्रविधि नआउन्जेल ल्याउन पाइने सामानको सूची बनाएर सहजीकरण भने गर्न सकिने बताउनु भएको छ।
4: देशलाई चाहिँ कसरी बचाउनु पर्ने देखिरहेछौँ भने हामीले चाहिँ यसलाई नियमन गर्नलाई सुरुमा चाहिँ तपाईँहरूले भने अनुसारमै खासमा हामीले त्यही अनुसारमा काम गरेका छौँ। त्यसमा चाहिँ सेक्युरिटीको सिसिटिभी फेसियल रेकग्निसनको क्यामराजहरू भयो, त्यहाँनिर ओर्दर गरिरहेको टाइममा थाहा हुन्छ नि त फेसमा कतिचोटि ओर्दर गरेर थाहा हुन्छ कि एआई क्यामराजहरूमा। त्यो एआई क्यामराजहरू इन्स्टल गर्ने विषयहरू सबै हामीले राखेको छौँ। बोर्डर पेट्रोलिङ नाइट भिजन क्यामरा पनि राखेको छौँ होइन। तर हामीले अहिले अहिले अहिले त हाम्रो तत्काल त भइसकेको छ नि, प्रोक्योरमेन्टको हिसाबमा अहिले त अगाडि बढिरहेको छ नि त कामहरू। त त्यो भइरहेको खण्डमा अहिले चाहिँ हामीले के गर्नुपर्छ भन्दा चाहिँ अहिले हामीले टाइटै गर्नुपर्छ।
3: आन्तरिक अर्थतन्त्र सुधार गर्नुपर्ने काममा स्पष्ट रहेको उहाँको भनाइ छ।
4: अब यो 5.5 वटा दिउँ भने तपाईँको त्यत्रो बोर्डरमा दिनका दिन कति साडी भित्रिन्छन्, कति चिनी भित्रिन्छन्, ल 5 किलोको हिसाबले तपाईँको ल अनि 5,000 मान्छेले गर्दाखेरि कति भयो त, अब कति किलो चिनी भित्री त त्यो चाहिँ हामीले फेरि के भनिरहेको छौँ भने देशको अर्थतन्त्र राम्रो भएन फेरि हामी नै गरिरहेछौँ।
3: बैठकमा रासोपा सांसद नीतिमा भण्डारीले साम्प्रदायिक खालका दङ्गा नियन्त्रणमा प्रशासनिक कमजोरी सुधार गर्नुपर्नेमा सांसदहरूले बोलेको बताउनु भएको छ। यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विद्युतीय सवारीका पार पूर्जामा भन्सार छुट दिन अर्थमन्त्री समक्ष माग गरेको छ। महासङ्घका अध्यक्ष पुण्यप्रसाद सरोज सेटोलाको नेतृत्वको टोलीले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई भेटेर 11 बुँदे मागपत्र बुझाएको हो। 13 खर्ब बराबरको लगानी र यसमा आश्रित 40 लाख परिवारको सुरक्षाका लागि सरकारले तत्काल कदम चाल्न मागपत्रमा भनिएको छ। महासङ्घले इन्धनमा प्रति लिटर 1 रुपियाँ र विद्युतीय सवारीमा प्रति युनिट 1 रुपियाँ अतिरिक्त शुल्क उठाएर दुर्घटना राहत कोष बनाउन प्रस्ताव गरेको छ। ज्ञापन पत्र बुझ्दै अर्थमन्त्री डाक्टर वाग्लेले यातायात क्षेत्रका जायज मागलाई समर्थन गर्न सरकार सकारात्मक रहेको बताउनु भएको छ। कञ्चनपुर शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा पार्टी बाघको संख्या वृद्धि भएको छ।
5: 305 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा पार्टी बाघको संख्या 50 पुगेको छ। 4 वर्ष अघि गरिएको राष्ट्रिय बाघ सर्वेक्षणमा यहाँ बाघको संख्या 36 थियो। गत चैत्रमा गरिएको सर्वेक्षणमा सो संख्या बढेर 50 पुगेको शुक्लाफाटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरूषोत्तम वाग्लेले जानकारी दिनुभएको छ। वहाँले निकुञ्जमा पानीको पर्याप्त उपलब्धता, एसियाकै ठूलो घाँसे मैदान र आरा प्रजातिको घनत्व बढेकाले शुक्लाफाटामा पार्टी बाघको संख्यामा वृद्धि भएको बताउनु भएको छ। राष्ट्रिय निकुञ्जमा सन् 2013 17 वटा बाघ थिए। राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार 2018 16, सन् 2021 19 र सन् 2022 36 पुगेको थियो। शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा 2,323 बढी 12 सिङ्गा पनि छन्। निकुञ्ज कार्यालयका अनुसार 56 प्रजातिका घसिने वन्य जन्तु, 15 प्रजातिका उभयचर, 88 प्रजातिका माछा, 111 प्रजातिका पुतली, 461 प्रजातिका चरा र 56 प्रजातिका सुन्दारी वन्य जन्तु यो निकुञ्ज छन्। विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिमतित्रा, राजदेश र लेसर भुँडीफोर जस्ता वन्यजन्तु पनि यहाँ पाइन्छ।
3: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिम भूभागमा सरदरभन्दा केही उत्तर नेपाल नजिक तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेको छ। मौसम पूर्वानुमान महाशाखाले कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा मधेस भागका अन्य पहाडी भागमा साधारणतया बादल लागेको जनाएको छ। मधेस प्रदेशका साथै बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बदली लागेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। राति मधेस र कोशी प्रदेशका तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना औलाइएको छ। केही ठाउँमा भारी वर्षा हुन सक्ने भन्दै सतर्क हुन पनि भनिएको छ। र प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। प्राण 1 बजे सिमन्तबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बीएफबीएस गोर्खा रेडियोको खबर बुलेटिनमा यहाँलाई स्वागत छ। वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर राजेन्द्र विमलको निधन भएको छ। डाक्टर विमलको जनकपुरधाममा निधन भएको साहित्यकार धीरेन्द्र प्रेमर्सेले जानकारी दिनुभएको छ। साहित्यकार विमल केही समयदेखि मुटु सम्बन्धी रोगको उपचारमा हुनुहुन्थ्यो। विभिन्न साहित्यकारहरूले उहाँको निधनमा श्रद्धाञ्जलि प्रकट गरेका छन्। ब्रिटिस गोर्खा इतिहासमा आज सन् 1982 क्विन्स गोर्खा इन्जिनियर्सको 69 स्क्वाड्रन फोकल्यान्ड टाफू पुगेको दिन हो। टाफूमा परिचालित सेनाको पूर्वाधार तथा विमानस्थल निर्माणका लागि क्युजी खटिएको थियो। यस्तै आजकै दिन सन् 1966 इन्डोनेसियासँगको द्वन्द्व अन्त्य गर्ने जकार्ता सम्झौता भएको थियो। 45 महिना चलेको लडाईँमा बेलायतका तर्फबाट 43 गोर्खासहित 114 सैनिकको निधन भएको थियो। 87 गोर्खा समेत 181 घाइते भएका थिए। इन्डोनेसियातर्फ 1583 इन्डोनेसियाले गुमाउँदा 771 युद्धबन्दी भएका थिए। म्याग्दीको अन्नपूर्ण गाउँपालिका साथ स्थानको फेकण्डो भिर चर्किएर पहिरो खस्न थालेपछि दोसल्लेका 9 घर परिवार विस्थापित भएका छन्। पहिरोबाट थप 18 घर परिवार जोखिममा परेका वडाध्यक्ष मिलन पूर्जापुनले जानकारी दिनुभएको छ।
4: दोसल्लेको यो प्राङ्गण ग्राउन्ड भएको एरिया को घरहरू लगभग करिब करिब त्यो एरियामा चाहिँ 9-10 घरहरू छन् र त्योभन्दा तल्लोपट्टि 5-6 घरहरू छन्। तिनीहरूलाई चाहिँ अति जोखिम नै रहेको अवस्था भेटाइयो।
3: गाउँपालिका जिल्ला प्रशासनसहितको टोलीले जोखिमयुक्त क्षेत्रको निरीक्षण गरी भूगर्भविद ल्याएर अध्ययन गर्न राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणलाई सिफारिस गरेको गाउँपालिका अध्यक्ष भारत कुमार पुनको भनाइ छ।
5: र हामीले जिल्ला विपद व्यवस्थापन समितिलाई पनि जिल्लामा पनि हामी खबर गर्दैछौँ र अहिले तत्काल गर्दाखेरि त्यो ढिस्को आउने नै देखिन्छ र यसो हेर्दाखेरि अब छिटै नै आउला जस्तै देखिन्छ। तथापि हाम्रो सोच अहिले तत्काल हामी त्यहाँको बस्तीहरूलाई व्यवस्थित सुरक्षित राख्छौँ अनि दोस्रो कुरा हामी जिल्ला विपद व्यवस्थापन समितिमा हामी खबर गरेर उहाँहरूको राय सुझाव के हुन्छ हामीले भिडियो क्लिप ड्रोन उडाएर समेत त्यो सबै हेर्ने काम गरेका छौँ।
3: पहिरोका कारण दोसल्लेको भिरखाल्टा टोलको सुन्तला बगैँचा पनि जोखिममा परेको छ। सुनसरीको कप्तानगञ्ज घटनामा मृतकका परिवारका सदस्यसँग सरकारले 7 बुँदे सहमति गरेको छ। कप्तानगञ्जमा यही साउन 10 भएको घटनामा मृत्यु भएका रविन्द्र कुमार मेहताको परिवार र सरकारबीच गृह मन्त्रालयमा सहमति भएको हो। सहमतिअनुसार मेहतालाई सहित घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइनेछ। घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषी उप प्रचलित कानुन बमोजिम आवश्यक कारवाही तत्काल अघि बढाउने उल्लेख छ। मृतकका परिवारका एकजना योग्य सदस्यलाई रोजगारी र स्मृति पार्क बनाउने सहमति पनि सरकारले गरेको छ। जोमसम कोरला नाका जोड्ने मुस्ताङको लोघेकर र दामोदर कुण्ड दुई घमी खोलामा निर्माणाधीन पक्की पटरेबल पुल सकिएको छ।
6: विक्रमसम्म 2075 पुस 9 गते ठेका सम्झौता भएको घमी खोला पक्की मोटरेबल पुल हालै सम्पन्न भएको बेनी जोमसम कोरला सड़क आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभएको छ। पुल निर्माणका लागि निर्माण कम्पनीलाई पटक पटक ताकेता र कारवाही पनि गरिएको थियो। निर्माण कम्पनीले पुल निर्माणमा व्यवस्था र ढिलासुस्ती गरेपछि सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार 6 महिनाको समयावधि तोकेर दैनिक जरिवाना तोकिएको थियो। पटक पटक म्याद थप हुँदै आएको घमेखोला पुलका लागि सार्वजनिक खरिद ऐनको 15 संशोधन आएपछि निर्माण काम सहज भएको आयोजना प्रमुख शर्माले बताउनु भएको छ। सम्झौता अनुसार 2078 साल पुस 9 गतिभित्र सम्पन्न हुनुपर्ने घमेखोला पुलको पटक पटक म्याद थप हुँदै आएको थियो। आयोजना र लोकेकर दामोदर कुण्ड गाउँपालिकाका अध्यक्ष लोपसाङ छुम्पेल विष्टको सक्रियतामा सम्झौता अवधि सकिएको 5 वर्षपछि निर्माणाधीन घमी खोला पुल सम्पन्न भएको आयोजनाले जनाएको छ। मुस्ताङको कोरला नाका जोड्ने 40 मिटर लामो पुलको ठेक्का सम्झौता लागत 6,80,00,000 थियो। आयोजनाका अनुसार हालसम्म पर्वतको मालढुङ्गादेखि मुस्ताङको कोरला नाकासम्मको 202 किलोमिटर सडक खण्डमा 15 पक्की पुल निर्माण सम्पन्न भएका छन्।
3: बेलायतको ह्याम्पसायर न्यू फोरेस्ट राष्ट्रिय निकुञ्जको डलेर निभाउन राति पनि प्रयास गरिएको छ। A31 सडकको भ्यानबाट फैलिएको आगोले 140 फुटबल मैदान जत्तिकै क्षेत्रमा क्षति पुर्याएको छ। निकुञ्जमा कैयौं वन्य जन्तुको पनि क्षति भएको अनुमान छ। नेशनल फायर चिफ काउन्सिलका उप अग्नि नियन्त्रक डेफ स्वालो:
2: Things are far from normal. Our current conditions, the vegetation that we're experiencing is nothing like what we'd see in what would be previously a normal summer.
3: खबर दिने नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर राजेन्द्र बिमलको निधन भएको छ। बिमलको गैराती जनकपुरधाममा निधन भएको साहित्यकार धीरेन्द्र प्रेमर्सीले जानकारी दिनुभएको छ। साहित्यकार बिमलले केही समयदेखि मुटुको उपचार गराउँदै आउनुभएको थियो। 79 वर्षीय बिमल पार्थिव शरीर जनकपुरधामको देवीचोक निवासमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ। विक्रम सम्बत 2004 धनुषाको खिरखिरेमा जन्मेका डाक्टर नेपाली मैथिली र हिन्दी स्नातकोत्तर लिनुभएको थियो। उहाँले भाषा विज्ञान विषयमा पिएचडीको उपाधि प्राप्त गर्नुभएको थियो। बिमल नेपाल विद्यावृत्ति भाषा साहित्य पुरस्कार गरिमा जगदम्बा सम्मान राष्ट्रिय प्रतिभा लगायतका सम्मान तथा पुरस्कारबाट पुरस्कृत हुनुभएको थियो। म्याग्दीको अन्नपूर्ण छ पोखरी बगरमा रहेको घारखोला जलविद्युत आयोजनाको विद्युत गृहमा पहिरोले पुरिँदा एकजना बेपत्ता भएका छन्, एकजना घाइते छन्। विद्युत गृहका कामदार अन्नपूर्ण छका 55 वर्षीय दीपक बरुवाललाई पहिरोले पुरेर बेपत्ता बनाएको प्रहरले जनाएको छ। गौरी गङ्गा 5 31 वर्षीय सुरेन्द्र बिक घाइते हुनुभएको छ। बेपत्ताको खोजी भइरहेको छ। बिकलाई थप उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाइएको प्रहरी इन्सपेक्टर सागर तिमल सिन्हाले जानकारी दिनुभएको छ। म्याग्दी हाइड्रो पावर प्रवर्तक रहेको 14 मेगावाट क्षमताको आयोजनाको विद्युत गृहका उपकरणमा क्षति पुग्दा उत्पादन बन्द भएको छ। गृहमन्त्री सुदन गुरुङले देशका मुख्य सीमा क्षेत्रमा कडाई गर्नु नै अहिलेको आवश्यकता भएको बताउनु भएको छ। उद्योग मन्त्री गौरी यादवसहित मधेस प्रदेशका सांसदहरूसँग मन्त्री गुरुङले क्यामेरा लगायत प्रतिविधि नआउन्जेल ल्याउन पाइने सामानको सूची बनाएर सहजीकरण भने गर्न सकिने बताउनु भएको छ।
4: देशलाई चाहिँ कसरी बचाउनु पर्ने देखिरहेछौँ भने हामीले चाहिँ यसलाई नियमन गर्नलाई सुरुमा चाहिँ तपाईँहरूले भने अनुसारमै खासमा हामीले त्यही अनुसारमा काम गरेका छौँ। त्यसमा चाहिँ सेक्युरिटी सिसिटिभी फेसियल रेकग्निसनको क्यामराजहरू भयो, त्यहाँ ओर्दर गरिरहेको टाइममा थाहा हुन्छ नि त फेसमा कतिचोटि ओर्दर गऱ्यो भने थाहा हुन्छ कि एआई क्यामराजहरूमा। त्यो एआई क्यामराजहरू इन्स्टल गर्ने विषयहरू सबै हामीले राखेको छौँ। बोर्डर पेट्रोलिङ नाइट भिजन क्यामरा पनि राखेको छौँ होइन। तर हामीले अहिले अहिले अहिले त हाम्रो तत्काल त भइसकेको छ नि, प्रोक्योरमेन्टको हिसाबमा अहिले त अगाडि बढिरहेको छ नि त कामहरू। त त्यो भइरहेको खण्डमा अहिले चाहिँ हामीले के गर्नुपर्छ भन्दा चाहिँ अहिले हामीले टाइटै गर्नुपर्छ।
3: आन्तरिक अर्थतन्त्र सुधार्न गर्नुपर्ने काममा स्पष्ट रहेको उहाँको भनाइ छ।
4: अब यो 5.5 दिउँ भने तपाईँको त्यत्रो बोर्डरमा दिनका दिन कति साडी भित्रिन्छन्, कति चिनी भित्रिन्छन्, ल 5 किलोको हिसाबले तपाईँको ल अनि 5,000 मान्छेले गर्दाखेरि कति भयो त, अब कति किलो चिनी भित्रिन्छ। त्यो भएपछि हामीले फेरि के भनिरहेछौँ भने देशको अर्थतन्त्र राम्रो भएन, फेरि हामी नै गरिरहेछौँ।
3: बैठकमा रासपा सांसद नीतिमा भण्डारीले साम्प्रदायिक खालका दङ्गा नियन्त्रणमा प्रशासनिक कमजोरी सुधार गर्नुपर्नेमा सांसदहरूले बोलेको बताउनु भएको छ। यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विद्युतीय सवारीका पाटपूर्जामा भन्सार छोड दिन अर्थमन्त्री समक्ष माग गरेको छ। महासङ्घका अध्यक्ष सरोज सिटोला नेतृत्वको टोलीले अर्थमन्त्री डाक्टर स्वयं वाग्लेलाई भेटेर 11 मागपत्र बुझाएको छ। 13 बराबरको लगानी र यसमा आश्रित 40 लाख परिवारको सुरक्षाका लागि सरकारले तत्काल कदम चाल्न मागपत्रमा भनिएको छ। महासङ्घले इन्धनमा प्रति लिटर 1 रुपियाँ र विद्युतीय सवारीमा प्रति युनिट 1 रुपियाँ अतिरिक्त शुल्क उठाएर दुर्घटना राहत कोष बनाउन प्रस्ताव गरेको छ। ज्ञापन पत्र बुझ्दै अर्थमन्त्री वाग्लेले यातायात क्षेत्रका जायज मागलाई समर्थन गर्न सरकार सकारात्मक रहेको बताउनु भएको छ। कञ्चनपुर शुक्लाभाटा वन्यजन्तु राष्ट्रिय निकुञ्जमा पाटेपाकको संख्या वृद्धि भएको छ।
5: 305 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा पाटे बाघको संख्या 50 पुगेको छ। 4 वर्ष अघि गरिएको राष्ट्रिय बाघ सर्वेक्षणमा यहाँ बाघको संख्या 36 थियो। गत चैत्रमा गरिएको सर्वेक्षणमा सो संख्या बढेर 50 पुगेको शुक्लाभाटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरूषोत्तम वाग्लेले जानकारी दिनुभएको छ। उहाँले निकुञ्जमा पानीको पर्याप्त उपलब्धता, एसियाकै ठूलो घाँसे मैदान र आरा प्रजातिको घनत्व बढेकाले शुक्लाभाटामा पाटे बाघको संख्यामा वृद्धि भएको बताउनु।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग क्षतिपूर्तिको माग गर्नुभएको छ। पछिल्लो वार्तामा इरानले क्षतिपूर्ति नपाई हर्मुज जलघाँटी नखोल्ने बताउँदै आएको छ। ट्रुथ सोसलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले इरानसँग क्षतिपूर्तिको माग गरेको बताउनु भएको छ। अर्को एक सन्देशमा ट्रम्पले लेबनन, सिरिया, यमन र गाजाका जनताले भोगेको क्षति र मृत्युका लागि समेत इरान नै जिम्मेवार हुनुपर्ने उल्लेख गर्नुभएको छ। तर प्राध्यापक म्याकफोलका अनुसार वार्ताको विकल्प छैन।
6: Diplomacy is always better than war. You know, when I worked for President Obama, we discussed how are we going to stop Iran from acquiring a nuclear weapon. And I was a part of that because I was in charge of Russia, and Russia was a big player in that, right? Remember, when we negotiated sanctions on Iran, we all did it together because President Obama thought diplomacy is better when it's done multilaterally, not unilaterally. Trump has a very different view about that.
0: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: चीनसँग जोडिएका नाकामध्ये बझाङको ताक्लाकोट 7 वर्षमा पहिलो पटक खुले पनि सुनाका पुग्ने सडक बन्न कम्तीमा 6 वर्ष लाग्ने भएको छ। कोभिड महामारीको कारण देखाएर बन्द गरिएको नाका जोड्ने चैनपुर ताक्लाकोट सडकमा चाहिए जति बजेट भएमा पनि कम्तीमा 6 वर्ष लाग्ने भएको हो। सेती राजमार्ग चैनपुर ताक्लाकोट सडक आयोजना प्रमुख वीरेन्द्र यादवले ट्र्याक खोल्नका लागि 3 अर्ब रुपियाँ चाहिने बताउनु भएको छ। अब अहिले चाहिँ यो स्थानीय व्यापारीले 7 वर्षपछि नाका खुल्दा 6 दिन हिँडेर ताक्लाकोट जानुपर्ने अवस्था रहेछ, कहिलेसम्म यो अवस्था रहन्छ?
4: भौगोलिक विकटता भएको कारणले ट्र्याक खोल्न कठिनाइ भइरहेको छ र बजेट पनि न्यून विनियोजन भइराखेको छ। अलिकति बजेट विनियोजनको दर बढ्यो भने 5-6 वर्षमा ताक्लाकोट यानि नेपाल र चाइनाको बोर्डरसम्म ट्र्याक खोल्न सकिन्छ।
3: अब 5-6 वर्षमा खोल्नको लागि कति बजेट चाहिन्छ, तर अहिले त्यसको तुलनामा कति बजेट विनियोजन हुने गरेको छ?
4: अहिले वार्षिक 13-14 करोड मात्रै विनियोजन भइराखेको छ। त्यहाँसम्म खोल्नलाई लगभग हामीलाई 2-3 अर्ब रुपियाँ नै चाहिन्छ।
3: रकम खर्चको अवस्था के छ, अनि विभिन्न कारणले काम गर्न गाह्रो भएको भन्ने निर्माण पक्षको कुराहरू पनि आइरहन्छ, यो चाहिँ के हो?
4: त्यो पनि हो, मुख्य कुरा अलिकति भौगोलिक विकटता र काम निर्माण गर्ने समय पनि कम हुने। यो हिमाली जिल्लाहरूमा बर्सातको समयमा चाहिँ असारदेखि असोजसम्म वर्षा नै हुने, त्यसपछि मङ्सिर पुष माघमा हिमपात हुने, अत्याधिक चिसो हुने कारणले गर्दा पनि निर्माण कार्य गर्ने समय चाहिँ कम भइराखेको कारणले सोचे जस्तो प्रगति हुन सकिराखेको छैन।
3: नाका खोलेपछि बझाङका 53 जना स्थानीय 6 दिन हिँडेर डोका डाला र हस्तकलाका सामान लिएर ताक्लाकोट पुगेका छन्। ताक्लाकोट पुग्न 5,200 मिटर उचाइको उरै पास हुँदै साइपाल र तलकोट गाउँपालिकाका स्थानीय पुगेका हुन्। हाल व्यवसायले ताक्लाकोट व्यापारका लागि घोडा खच्चर र चौरीमा सामान बोकाएर जाने गरेका छन्। नेपाली व्यापारीले फर्किँदा नुन, विद्युतीय सामान, कपडा, मादक पदार्थ लगायत सामान ल्याउने गरेका छन्। ब्रिटिस गोर्खा इतिहासमा आज 1982 क्विन्स गोर्खा इन्जिनियर्सको 69 स्क्वाड्रन फोकल्यान्ड टापु पुगेको दिन हो। टापुमा परिचालित सेनाको पूर्वाधार र विमानस्थल निर्माणका लागि क्युजी खटिएको थियो। यस्तै आजकै दिन 1966 इन्डोनेसियासँगको द्वन्द्व अन्त्य गर्ने जाकर्ता सम्झौता भएको थियो। 45 महिना चलेको लडाइँमा बेलायतको तर्फबाट 43 जना गोर्खासहित 114 जना सैनिकको निधन भएको थियो। 87 जना गोर्खा समेत 181 जना घाइते भएका थिए। इन्डोनेसियातर्फ 1,583 जना गुमाउँदा 771 जना युद्धबन्दी भएका थिए। जोमसम कोरला नाका जोड्ने मुस्ताङको लु भेकर दामोदर कुण्ड 2 घमी खोलामा निर्माणाधीन पक्की मोटरवेल पुल निर्माण सम्पन्न भएको छ।
5: विक्रमसम्म 2075 पुस 9 गते ठेका सम्झौता भएको घमी खोला पक्की मोटरेबल पुल हालै सम्पन्न भएको बेनी जोमसम कोरला सड़क आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभएको छ। पुल निर्माणका लागि निर्माण कम्पनीलाई पटक पटक ताकेता र कार्यवाही पनि गरिएको थियो। निर्माण कम्पनीले पुल निर्माणमा व्यवस्था र ढिलासुस्ती गरेपछि सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार 6 महिनाको समयावधि तोकेर दैनिक जरिवाना तोकिएको थियो। पटक पटक म्याद थप हुँदै आएको घमेखोला पुलका लागि सार्वजनिक खरिद ऐनको 15 संशोधन आएपछि निर्माण काम सहज भएको आयोजना प्रमुख शर्माले बताउनु भएको छ। सम्झौता अनुसार 2078 पुस 9 गतिभित्र सम्पन्न हुनुपर्ने घमेखोला पुलको पटक पटक म्याद थप हुँदै आएको थियो। आयोजना र लोकेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोपसाङ छुम्पेल विष्टको सक्रियतामा सम्झौता अवधि सकिएको 5 वर्षपछि निर्माणाधीन घमी खोला पुल सम्पन्न भएको आयोजनाले जनाएको छ।
3: म्याग्दीको अन्नपूर्ण 7 स्थानको फेकण्डो भिर चर्किएर पहिरो खस्न थालेपछि दोसल्लेका 9 घर परिवार विस्थापित भएका छन्। पहिरोबाट थप 18 परिवार जोखिममा परेका वडाध्यक्ष मिलन पूर्जा पुनले जानकारी दिनुभएको छ।
6: दोसल्लेको यो प्राङ्गण ग्राउन्ड भएको एरिया को घरहरू लगभग करिब करिब त्यो एरियामा चाहिँ 9-10 वटा घरहरू छन् र त्योभन्दा तल्लोपट्टि 5-6 वटा घरहरू छन्। तिनीहरूलाई चाहिँ अति जोखिम नै रहेको अवस्था भेटाइयो।
3: गाउँपालिका जिल्ला प्रशासन सहितको टोलीले जोखिमयुक्त क्षेत्रको निरीक्षण गरी भूगर्भविद ल्याएर अध्ययन गर्न राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणलाई सिफारिस गरेको गाउँपालिका अध्यक्ष भारत कुमार पुङको भनाइ छ।
2: र हामीले जिल्ला विपद व्यवस्थापन समितिलाई पनि जिल्लामा पनि हामी खबर गर्दैछौँ र अहिले तत्काल गर्दाखेरि त्यो ढिस्को आउने नै देखिन्छ। र
3: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले हेटौँडा कपडा उद्योग लगायत सरकारले उद्योग चलाउन गरेको प्रयासको खुल्ला प्रशंसा गर्नुभएको छ। नोट जारी गर्दै प्रचण्डले कपडा उत्पादन हुने भएपछि आत्मनिर्भरता कम हुनुका साथै राष्ट्रिय अर्थतन्त्रलाई समेत महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिनुभएको छ। आफूले सरकारको नेतृत्व गर्दा हेटौँडा कपडा उद्योगको सम्भाव्यता अध्ययन तथा प्रतिवेदन तयार गरेको भन्दै उहाँले गोरखकाली रबर उद्योग, विराटनगर जुट मिल र बुटवल धागो कारखाना अघि बढाउन पहल गरेको सम्झाउनु भएको छ। आफू सरकारबाट बाहिरिएसँगै रोकिएको यो प्रक्रिया पुनः अघि बढ्नु सुखद कुरा भएको उहाँको भनाइ छ। सार्वजनिक उद्योगहरूलाई पनि आधुनिक प्रविधि, व्यावसायिक व्यवस्थापन र स्पष्ट कार्ययोजनासहित पुनः संसारमा ल्याउन सके आत्मनिर्भर अर्थतन्त्र बन्ने भएकाले सरकारलाई सहयोग गर्ने प्रचण्डको भनाइ छ। आज घण्टा कर्ण पर्व मनाइँदैछ। श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई गठामङ्गल पनि भनिन्छ। परापूर्वकालदेखि नेवार समुदायले मनाउँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरबक्सी राक्षस मारिएको सम्झना स्वरूप आज हरियो नर्कट निगालो अथवा गहुँको छवाली मिसाएर तीन खुट्टे राक्षसको स्वरूप बनाई दुबाटो र चौबाटोमा उभ्याने चलन छ। गोपाल वंशावली अनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री पुरुषले दर्शन गर्नुपर्ने परम्परा रहेको इतिहास एवं संस्कृतिविद प्रकाश श्रेष्ठले बताउनु भएको छ। म्याग्दीको अन्नपूर्ण छ पोखरी बगरमा रहेको घारखोला जलविद्युत आयोजनाको विद्युत गृहमा पहिरोले पुरिँदा एकजना बेपत्ता भएका छन्, एकजना घाइते छन्। विद्युत गृहका कामदार अन्नपूर्ण छका 55 वर्षीय दीपक गौरवाललाई पहिरोले पुरेर बेपत्ता बनाएको प्रहरीले जनाएको छ। गौरीगङ्गा नगरपालिका 5 का 31 वर्षीय सुरेन्द्र विक घाइते हुनुभएको छ। बेपत्ताको खोजी भइरहेको छ। विकालाई थप उपचारका लागि प्रदेश अस्पताल बेनीमा पठाइएको प्रहरी इन्सपेक्टर सागर तिमिल सिन्हाले जानकारी दिनुभएको छ। म्याग्दी हाइड्रो पावर प्रवर्धक रहेको 14 मेगावाट क्षमताको आयोजनाको विद्युत गृहका उपकरणमा क्षति पुग्दा उत्पादन पनि बन्द भएको छ। गृहमन्त्री सुदन गुरुङले देशका मुख्य सीमा क्षेत्रमा कडाई गर्नु नै अहिलेको आवश्यकता भएको बताउनु भएको छ। उद्योग मन्त्री गौरी यादवसहित मधेस प्रदेशका सांसदहरूसँग मन्त्री गुरुङले क्यामेरा लगायत प्रविधि नआउन्जेल ल्याउन पाइने सामानको सूची बनाएर सहजीकरण भने गर्न सकिने बताउनु भएको छ।
4: देशलाई चाहिँ कसरी बचाउनु पर्ने देखिरहेको छ भने हामीले चाहिँ यसलाई नियमन गर्नलाई सुरुमा चाहिँ तपाईँहरूले भने अनुसारमै खासमा हामीले त्यही अनुसारमा काम गरेका छौँ। त्यसमा चाहिँ सेक्युरिटी सिसिटिभी फेसियल रेकग्निसनको क्यामराजहरू भयो, त्यहाँ ओर्दर गरिरहेको टाइममा थाहा हुन्छ नि त फेसमा कतिचोटि ओर्दर गऱ्यो भने थाहा हुन्छ कि एआई क्यामराजहरूमा। त्यो एआई क्यामराजहरू इन्स्टल गर्ने विषयहरू सबै हामीले राखेको छौँ। बोर्डर पेट्रोलिङ नाइट भिजन क्यामरा पनि राखेको छौँ होइन, तर हामीले अहिले अहिले अहिले त हाम्रो तत्काल त भइसकेको छ नि, प्रोक्योरमेन्टको हिसाबमा अहिले त अगाडि बढिरहेको छ नि त कामहरू, त त्यो भइरहेको खण्डमा अहिले चाहिँ हामीले के गर्नुपर्छ भन्दा चाहिँ अहिले हामीले टाइटै गर्नुपर्छ।
3: आन्तरिक अर्थतन्त्र सुधार्न गर्नुपर्ने काममा स्पष्ट रहेको उहाँको भनाइ छ।
4: अब यो 5.5 दिउँ भने तपाईँको त्यत्रो बोर्डरमा दिनका दिन कति साडी भित्रिन्छन्, कति चिनी भित्रिन्छन्, ल 5 किलोको हिसाबले तपाईँको ल अन्त 5,000 मान्छेले गर्दाखेरि कति भयो त, अब कति किलो चिनी भित्री त त्यो पछि हामीले फेरि के भनिरहेको छौँ भने देशको अर्थतन्त्र राम्रो भन्दैन फेरि हामी नै गरिरहेछौँ।
3: बैठकमा रासोपा सांसद नीतिमा भण्डारीले साम्प्रदायिक खालका दङ्गा नियन्त्रणमा प्रशासनिक कमजोरी सुधार्नु पर्नेमा सांसदहरूले बोलेको बताउनु भएको छ। कञ्चनपुर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको संख्या बढेको छ।
5: 305 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा पाटे बाघको संख्या 50 पुगेको छ। 4 वर्ष अघि गरिएको राष्ट्रिय बाघ सर्वेक्षणमा यहाँ बाघको संख्या 36 थियो। गत चैत्रमा गरिएको सर्वेक्षणमा सो संख्या बढेर 50 पुगेको शुक्लाफाटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरूषोत्तम वाग्ले जानकारी दिनुभएको छ। उहाँले निकुञ्जमा पानीको पर्याप्त उपलब्धता, एसियाकै ठूलो घाँसे मैदान र आरा प्रजातिको घनत्व बढेकाले शुक्लाफाटामा पाटे बाघको संख्यामा वृद्धि भएको बताउनु भएको छ। राष्ट्रिय निकुञ्जमा सन् 2013 17 बाघ थिए। राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार 2018 16, सन् 2021 19 र सन् 2022 36 पुगेको थियो।
3: चितवन प्रशासनले 802 जनाको घरमा खाना पकाउने ग्यास पूर्ति गरेको जनाएको छ। असहाय, अशक्त, अपाङ्ग, दीर्घ रोगी, सुत्केरी, एकल महिला, ज्येष्ठ नागरिक विद्यार्थीलाई सो संख्यामा ग्यास घरमा पुर्याइएको हो। गत 1 सप्ताहमा प्रशासनको टोल फ्री नम्बरमा ग्यासको अभाव भएको गुनासो टिपाएका उपभोक्तालाई सहजीकरण गरिएको सिडिओ गणेश अर्यालले बताउनु भएको छ। बेलायतको ह्याम्पसायर न्यू फरेस्ट ट्रस्ट निकुञ्जको डडेलो निभाउन राति पनि प्रयास गरिएको छ। नेसनल फायर चिफ काउन्सिलका उप अग्नि नियन्त्रक डेफ स्वालोले डडेलको अवस्था असामान्य भएको बताउनु भएको छ।
2: Things are far from normal. Our current conditions, the vegetation that we're experiencing is nothing like what we'd see in what would be previously a normal summer.
3: Khabar etti nai. Namaskar, ma Mahendra.
6: Yo, BFBS, Gorkha Radio.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारी उद्योग चलाएर निजी क्षेत्रलाई व्यवस्था गरी अमान्य हुने चेतावनी दिनुभएको छ। काठमाडौँमा अटो सो उद्घाटनमा अध्यक्ष श्रेष्ठले सरकारले आफ्नो उद्योग चलाउने भन्दा पनि निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउन भन्नुभएको छ।
4: यदि हिरोडा कपडा चलाएर भोलि यहाँ चाहिँ नि बन्द भएका टेक्सटाइल उद्योगहरू पनि सञ्चालन गर्न हामी अगाडि आउँछौँ भने हामी चाहिँ नि सरकारलाई धन्यवाद दिन सक्छौँ, मुखकण्ठ प्रशंसा गर्न सक्छौँ। तर चाहिँ नि सरकारीको भएको उद्योग चाहिँ सञ्चालन गर्ने, नभए चाहिँ नि यहाँ भएको अरू उद्योग बन्द भएका उद्योगहरू चाहिँ सिक इन्डस्ट्री थुप्रै छन् प्राइभेट सेक्टरको, ती इन्डस्ट्रीहरू चलाउने कुरामा सरकारले ध्यान दिँदैन भने त्यसमा हामीले स्वागत गर्न सक्दैनौँ भन्ने कुरा चाहिँ म चाहिँ क्लियरली निजी क्षेत्रको तर्फबाट म क्लियरली राख्न चाहन्छु।
3: सरकारी उद्योगलाई अनुदान र निजी उद्योगलाई प्रतिस्पर्धा गर्न बाध्य पार्ने दोहोरो नीति मान्ने नहुने उहाँको भनाइ छ।
4: होइन, अहिले दुग्ध विकास संस्थानको पनि खुब चर्चा आएको छ, सरकारले चाहिँ एकदमै प्रोत्साहन गर्न खोजेको भन्ने किसिममा चाहिँ एकदम कुराहरू आइरहेछ भने दुग्ध विकास संस्थानलाई पछिल्लो 3 वर्षमा 60-65 करोड चाहिँ अनुदान दिइरहेको छ सरकारले। कहिलेसम्म दिने त? हामीलाई पनि दिनु पऱ्यो नि त, त्यसो भए हामी कम्पिट गर्ने हो भने।
3: मुलुकको कुल रोजगारीमा निजी क्षेत्रले 86% हिस्सा ओगटेको उहाँले स्मरण गराउनु भएको छ। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले अटो क्षेत्रलाई विलासिता वा उपभोग्य क्षेत्रका रूपमा हेर्ने दिन गए भन्नुभएको छ। देशका धेरै भागमा आज र भोलि तापक्रम बढ्ने प्रक्षेपण गरिएको छ। मौसम पूर्वानुमान महासंघका मौसमविद डेभिड ढकाल,
5: त्यहाँ आजको भोलिको देशका विभिन्न ठाउँहरूमा धेरैजसो स्थानहरूमा अझै विशेष गरी तराई भूभाग र पहाडी भूभागतिर मौसम मुख्यतया सफै हुने र तापक्रम बढ्ने, अलिकति गर्मी बढी महसुस हुने जस्तो नै देखिन्छ भने पर्सिको लागि वर्षा अलिकति हुने जस्तो देखिन्छ।
3: आज देशभर कुनै पनि मौसमी चेतावनी दिइएको छैन। सरकारले 24 खनिज पदार्थको रोयल्टी निर्धारण गरेर खनिज तथा खनिज पदार्थ ऐन संशोधन विधेयक ल्याएको छ। प्रतिनिधि सभामा ल्याइएको विधेयकमा 3 वर्गभित्र पर्ने 24 खनिज र 3 उपसमूह निर्धारण गरिएको हो। सुझावका लागि ल्याइएको विधेयकमा सुन, चाँदी, मर्करी, क्रिस्टल, ग्रेफाइट, कोरन्डम, टुर्मालिन जस्ता खनिजको रोयल्टी दर निर्धारण गरिएको छ। उद्योगले कोरन्डमका लागि सबभन्दा बढी रोयल्टी तिर्नुपर्नेछ। अधातु वर्गमा रहेको यो खनिजका लागि प्रति केजी 25,000 रुपियाँ निर्धारण गरिएको छ। यो वर्गमा रुबी, सफर, इमरल्ड लगायत खनिज पर्नेछन्। यस्तै एक्युमेरिन बेरिलको प्रति केजी 15,000 रुपियाँ रोयल्टी पर्नेमा काइनाइट सुन पनि छन्। विधेयकमा युरेनियम र थोरियम जस्ता रेडियोथर्मिक खनिज, लिथियम जस्ता खनिज पनि समेटिएका छन्। सरकारले अनुमति बिना कुनै पनि खनिज उत्खनन गरेमा 10 वर्षसम्म कैद सजाय हुने व्यवस्था विधेयकमा गरेको छ। चीनसँग जोडिएका नाकामध्ये बझाङको ताक्लाकोट 7 वर्षमा पहिलोपटक खुले पनि सुनाका पुग्ने सडक बन्न कम्तीमा 6 वर्ष लाग्ने भएको छ। कोभिड महामारीको कारण देखाएर बन्द गरिएको नाका पुग्ने चैनपुर ताक्लाकोट सडकमा चाहिए जति बजेट भए पनि कम्तीमा 6 वर्ष लाग्ने भएको हो। सेती राजमार्ग चैनपुर ताक्लाकोट सडक आयोजना प्रमुख वीरेन्द्र यादवले ट्र्याक खोल्नका लागि 3 अर्ब रुपियाँ चाहिने बताउनु भएको छ।
6: अब अहिले जुन यो स्थानीय व्यापारीले 7 वर्षपछि नाका खुल्दा 6 दिन हिँडेर ताक्लाकोट जानुपर्ने अवस्था रहेछ, कहिलेसम्म यो अवस्था रहन्छ?
7: भौगोलिक विकटता भएको कारणले ट्र्याक खोल्न कठिनाइ भइरहेको छ र बजेट पनि न्यून विनियोजन भइराखेको छ। अलिकति बजेट विनियोजनको दर बढ्यो भने 5-6 वर्षमा ताक्लाकोट यानि नेपाल र चाइनाको बोर्डरसम्म ट्र्याक खोल्न सकिन्छ।
6: अब 5-6 वर्षमा खोल्नको लागि कति बजेट चाहिन्छ, तर अहिले त्यसको तुलनामा कति बजेट विनियोजन हुने गरेको छ?
7: अहिले वार्षिक 13-14 करोड मात्रै विनियोजन भइराखेको छ। त्यहाँसम्म खोल्नलाई लगभग हामीलाई 2.5-3 अर्ब रुपियाँ नै चाहिन्छ।
6: रकम खर्चको अवस्था के छ, अनि विभिन्न कारणले काम गर्न गाह्रो भएको भन्ने निर्माण पक्षको कुराहरू पनि आइरहन्छ, यो चाहिँ के हो?
7: त्यो पनि हो, मुख्य कुरा अलिकति भौगोलिक विकटता र काम निर्माण गर्ने समय पनि कम हुने। यो हिमाली जिल्लाहरूमा वर्षातको समयमा चाहिँ असारदेखि असोजसम्म वर्षा नै हुने, त्यसपछि मङ्सिर पुष माघमा हिमपात हुने, अत्याधिक चिसो हुने कारणले गर्दा पनि निर्माण कार्य गर्ने समय चाहिँ कम भइराखेको कारणले सोचे जस्तो प्रगति हुन सकिराखेको छैन।
6: नाका खोलेपछि हालै बझाङका 53 जना स्थानीय 6 दिन हिँडेर डोका डाला र हस्तकलाका सामान लिएर ताक्लाकोट पुगेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग क्षतिपूर्तिको माग गर्नुभएको छ। पछिल्लो वार्तामा इरानले क्षतिपूर्ति नभए हर्मुज जलघाटी नखोल्ने बताउँदै आएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
1: यो BFBS Gorkha Radio.

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटी का करार मासिक तथा दैनिक जालादारी श्रमिकले भक्तपुर सानाठिमीमा परिषदको केन्द्रीय कार्यालय घेराउ गरेका छन्। रोजगारीको सुरक्षा, कामको निरन्तरता र सेवा सुविधा सुनिश्चितता लगायतका माग राख्दै करार मासिक तथा दैनिक जालादारी श्रमिक संघर्ष समितिले सिटिभिटीको केन्द्रीय कार्यालय घेराउ गरेका हुन्। समितिले रोजगारीबाट बाहिरिएका 74 जना श्रमिकलाई पुनः काममा जोड्नुपर्ने, करार कर्मचारीलाई दशैं पेशकी, पोसाक, प्रशिक्षण, दुर्गम र स्थानीय भत्ता लगायतका सुविधा उपलब्ध गराउनुपर्ने माग पनि गरेको छ। बजेट पेश गर्न नसकेका चार पालिकामा संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव नेतृत्वको टोली पठाउने भएको छ। मन्त्रालयले मध्य प्रदेशका ती पालिकालाई बजेट ल्याउन स्थलगत सहजीकरणका लागि सहसचिवको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल नगरपालिका संघका अध्यक्ष लगायतका प्रतिनिधिको संयुक्त टोली पठाउन लागेको हो। यो टोलीले धनुषाको कमला नगरपालिका सहित रौतहटका गरुडा, फतुवा विजयपुर र मौलापुर नगरपालिका पुगेर जनप्रतिनिधि, कर्मचारी र सरकारवालासँग छलफल गर्नेछ। टोलीले बजेट निर्माण र नगरसभा सञ्चालनमा देखिएका समस्या पहिचान गर्दै समन्वय गर्ने मन्त्रालयले जनाएको छ। नेकपा संयोजक प्रचण्डले हेटौँडा कपडा उद्योग लगायतका उद्योग चलाउन सरकारले गरेको प्रयासको प्रशंसा गर्नु भएको छ। नोट जारी गर्दै प्रचण्डले कपडा उत्पादन हुने भएपछि आयात निर्भरता कम हुनका साथै राष्ट्रिय अर्थतन्त्रलाई समेत महत्त्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ। आफूले सरकारको नेतृत्व गर्दा हेटौँडा कपडा उद्योगको सम्भाव्यता अध्ययन तथा प्रतिवेदन तयार पारेको भन्दै उहाँले गोर्खाली रबर उद्योग, विराटनगर जुटमिल र बुटवल धागो कारखाना अघि बढाउन पहल गरेको सम्झनु भएको छ। आफू सरकारबाट बाहिरिएसँगै रोकिएको यो प्रक्रिया पुनः अघि बढ्नु सुखद भएको उहाँको भनाइ छ। नेपाली काङ्ग्रेसका सांसदले प्रधानमन्त्री बालेन्द्र शाहसँग एक रुपियाँको सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउनुको कारणमा आएका छन्। आज प्रतिनिधि सभा बैठकमा बोल्दै असमका काङ्ग्रेस सांसद भरत कुमार सुवार,
4: कानपाका मेयर हुँदा अखण्ड नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेको हामी सबैले देखेको कुरा हो, तर आज त्यो चुच्चे नक्सा मेटाएर एक रुपियाँको सिक्का थाप्नु के बाध्यकारी अवस्था उहाँमाथि आइपर्यो।
3: खाना पकाउने ग्यास अभावलाई लिएर प्रतिनिधि सभा सांसद आक्रोशित भएका छन्। प्रतिनिधि सभा बैठकमा चन्द्रेश्वर मण्डलले कालोबजारी गर्नेमाथि कारवाही नभएको भन्दै सरकारको आलोचना गर्नुभएको छ।
5: अहिले महँगी आकाशिएको छ, कृत्रिम अभाव छ भन्ने नियमन किन हुँदैन? कालाबजारीहरूलाई कारवाही किन हुँदैन? किसानलाई मलको अभाव छ, हस्पिटलमा उपचारको अभाव छ, खाना पकाउने ग्यासको अभाव छ, पासपोर्टको लागि युवाहरू बिहान 9 बजेदेखि 5 बजेसम्म लाइनमा बस्छन् तर पासपोर्ट उपलब्ध हुँदैन।
3: चितवन प्रशासनले 802 जनाको घरमा खाना पकाउने ग्यास पुर्याइदिएको जनाएको छ। असहाय, अशक्त, अपाङ्ग, दीर्घरोगी, सुत्केरी, एकल महिला, ज्येष्ठ नागरिक, विद्यार्थीलाई 800 ग्यास घरमा पुर्याइएको प्रशासनले जनाएको छ। गएको एक सातामा प्रशासनको टोल फ्री नम्बरमा ग्यासको अभाव भएको गुनासो टिपाएका उपभोक्तालाई सहजीकरण गरिएको सिडिओ गणेश रियालले जानकारी दिनुभएको हो। आज घण्टाकर्ण पर्व मनाइँदैछ। श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई गठामङ्गल पनि भनिन्छ। परापूर्व कालदेखि नेवार समुदायले मनाउँदै आएको यो पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरूप आज हरियो नरकट, निगालो वा गहुँको छाली मिसाएर तीन खुट्टे राक्षसको स्वरूप बनाउँदै दोबाटो र चौबाटोमा उभ्याउने चलन छ। वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर राजेन्द्र विमलको निधन भएको छ। विमलको गैराती जनकपुर धाममा निधन भएको साहित्यकार धीरेन्द्र प्रेमर्सेले जानकारी दिनुभएको हो। साहित्यकार विमलले केही समयदेखि मुटुको उपचार गराउँदै आउनु भएको थियो। 79 वर्षीय विमल पार्थिव शरीर जनकपुरको देवीचोक निवासमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ। विक्रम सम्म 2004 धनुषाको खिरखिरियामा जन्मेका डाक्टर नेपाली, मैथिली र हिन्दीमा स्नातकोत्तर गर्नुभएको थियो। उहाँले भाषा विज्ञान विषयमा पीएचडीको उपाधि प्राप्त गर्नुभएको छ। विमल नेपाल विद्यापति भाषा साहित्य पुरस्कार गरिमा, जगन्दमा सम्मान, राष्ट्रिय प्रतिभा सिद्धेश्वरी लगायतका पुरस्कार सम्मान तथा पुरस्कारबाट पुरस्कृत हुनुभएको थियो। रुसले गैराती गरेको आक्रमणमा युक्रेनमा कम्तीमा 6 जनाको ज्यान गएको छ। दक्षिण पूर्वी क्षेत्र जोपोरिजियामा क्षेप्यास्त्र आक्रमणमा परे र अरू 20 जना घाइते भएका छन्। रुसले भने वाइल्ड बेरिजिम युक्रेनी हमला सामना गर्नु परेको बताएको छ। बीबीसीका युक्रेन संवाददाता डान जोन्सनका अनुसार राष्ट्रपति जेलेन्स्कीले यस्ता आक्रमण आगामी दिनमा हुने प्रक्षेपण गर्नुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग क्षतिपूर्तिको माग गर्नुभएको छ। पछिल्ला वार्तामा इरानले क्षतिपूर्ति नपाए ओर्मुज जल घाँटी नखोल्ने अडान लिँदै आएको छ। हवस् त, अहिलेसम्मको खबर यति नै।
2: यो PFBS गोर्खा रेडियो हो।

0: हेरेको हेरिन्छ होला है।
1: स्टुडियोमा गीत गाउँदा कति नर्भस हुन्छ होला
0: म हुन्छु नि तिम्रो अगाडि।
1: त्यो पनि हो, हजुर मसँग हुनुभयो भने त मलाई कसैले पनि केही गर्न सक्दैन।
2: भर्खरै रियालिटी सोबाट चर्चा कमाएकी गायिका श्रुति थापाको आज बिहान भएको सडक दुर्घटनामा पनि मृत्यु भएको छ। तारिङको

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रतिनिधि सभाको शून्य समयमा विपक्षी र सत्तारूढ़ दलका सांसदले समेत सरकारको आलोचना गरेका छन्। कांग्रेस सांसद अर्जुन नरसिंह केसीले विधि अनुसार नचलेकै कारण प्रधानमन्त्री एक्लिएको टिप्पणी गर्नुभएको छ। पाका सांसद केसीले सरकारको स्थायित्वमाथि नै प्रश्न उठाउनु भएको छ।
4: प्रधानमन्त्रीको एक्लै हिँड्ने लहर हो कि एक्लै पर्नु भएको? देश र जनताको हितमा सिंह संसद तपाईँको साथमा छ, तर संसदप्रति उपेक्षा गरेर होइन, आफ्नो जवाफदेहिता ऐच्छिक नमानेर संवैधानिक कर्तव्य पालना गर्नुहोस्। संवैधानिक संस्थाहरू कार्यपालिकाका लाचार छाया बन्दैछन्। राम्रा प्रयासहरू पनि हचुवा विधिविहीन प्रक्रिया देखिए। लोकतन्त्रमा परिणाम मात्र होइन, प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्छ भन्ने सोच देखिएन। सत्तामा आएको 100 दिनमै 1,00,000 युवा फर्काउने प्रतिबद्धता खोइ। किसानहरू मलको हाहाकारमा छन्। भान्जामा ग्यास छैन, जनता महगीको मारमा छन्। बिजुलीको टुङ्गो छैन, राहदानीको लागि उस्तै ताती छ, सुगुम्बासीको बिचल्ली छ, बेरोजगारी बढ्दैछ। यस्तोमा सरकारको स्थिरता र सफलताको हाम्रो कामना हो, तर नवर्षन जो हो नवर्षन मेघ उसैको हुन्छ घर घर जस्तो नहोस्।
3: रासोपा सांसद आशिका तामाङले कविताको शैलीमा सरकारको काममाथि प्रश्न उठाउनु भएको छ।
5: ग्यास ग्यास ग्यास भएन भने रोकिन्छ खाने गाँस। हातमा छ क्यास तर बजारमा छैन ग्यास। पहुँच हुनेवालाहरूले लान्छन् छानी छानी 3 वटासम्म भरिभरि सिलिन्डरका ग्यास। अनि हुँदैन त छिमेकीको घरमा आकार भोग र प्यास। सरकार भन्छ पुग्नेछ ग्यास, जनताहरू रात दिन खाली सिलिन्डर बोकी सडकमा छ उठी बास। थानकोटको मान्छे खाली सिलिन्डर बोकी पुग्नुपर्छ बालाजु र टेकु। यिनका मनको पीडा म कहाँ गई पोखु। लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो, हिमाल फेदी मुन्तिर कहिले बन्छ ग्यास भर्ने पदेरो।
3: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारी उद्योग चलाएर निजी क्षेत्रलाई बेवास्ता गरिए अमान्य हुने चेतावनी दिनुभएको छ। काठमाडौँमा अचोसो उद्घाटनमा अध्यक्ष श्रेष्ठले सरकारले आफ्नो उद्योग चलाउने भन्दा पनि निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउन भन्नुभएको छ।
6: यदि हेरौँडा कपडा चलाएर भोलि यहाँ चाहिँ बन्द भएका टेक्सटाइल उद्योगहरू पनि सञ्चालन गर्न हामी अगाडि आउँछौँ भने हामी चाहिँ सरकारलाई धन्यवाद दिन सक्छौँ, मुखकण्ठ प्रशंसा गर्न सक्छौँ। तर चाहिँ सरकारीको भएको उद्योग चाहिँ सञ्चालन गर्ने, नभए चाहिँ यहाँ भएको अरू उद्योग बन्द भएका उद्योगहरू चाहिँ सिक इन्डस्ट्रिज थुप्रै छन् प्राइभेट सेक्टरको, ती इन्डस्ट्रीहरू चलाउने कुरामा सरकारले ध्यान दिँदैन भने त्यसमा हामीले स्वागत गर्न सक्दैनौँ भन्ने कुरा चाहिँ म चाहिँ क्लियरली निजी क्षेत्रको तर्फबाट म क्लियरली राख्न चाहन्छु।
3: सरकारी उद्योगलाई अनुदान र निजी उद्योगलाई प्रतिस्पर्धा गर्न बाध्य पार्ने दोहोरो नीति मान्य नहुने उहाँको भनाइ छ।
6: होइन, अहिले दुग्ध विकास संस्थानको खुब चर्चा आएको छ, सरकारले चाहिँ एकदमै प्रोत्साहन गर्न खोजेको भन्ने किसिममा चाहिँ एकदम कुराहरू आइरहेछ भने दुग्ध विकास संस्थानलाई पछिल्लो 3 वर्षमा 60-65 करोड चाहिँ अनुदान दिइरहेको छ सरकारले। कहिलेसम्म दिने त? हामीलाई पनि दिनु पर्यो नि त, त्यसो भए हामी कम्पिट गर्ने हो भने।
3: मुलुकको कुल रोजगारीमा निजी क्षेत्रले 86% हिस्सा ओगटेको उहाँले स्मरण गराउनु भएको छ। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले अटो क्षेत्रलाई विलासिता र उपभोगको क्षेत्रका रूपमा हेर्ने दिन गए भन्नुभएको छ। एमाले सांसद चन्देश्वर मण्डलले पनि कालोबजारी गर्नेमाथि कारवाही नभएको भन्दै सरकारको आलोचना गर्नुभएको छ।
7: अहिले महँगी आकाशिएको छ, कृत्रिम अभाव छ भन्ने नियमन किन हुँदैन? कालाबजारीहरूलाई कारवाही किन हुँदैन? किसानलाई मलको अभाव छ, हस्पिटलमा उपचारको अभाव छ, खाना पकाउने ग्यासको अभाव छ, पासपोर्टको लागि युवाहरू बिहान 9 बजेदेखि 5 बजेसम्म लाइनमा बस्छन् तर पासपोर्ट उपलब्ध हुँदैन।
3: चितवन प्रशासनले 802 जनाको घरमा खाना पकाउने ग्यास पठाइएको जनाएको छ। असहाय, अशक्त, अपाङ्ग, दीर्घरोगी, सुत्केरी, एकल महिला, ज्येष्ठ नागरिक, विद्यार्थीलाई घरमै ग्यास पुर्याइएको हो। एक सातामा प्रशासनको टोल फ्री नम्बरमा ग्यासको अभाव भएको गुनासो टिपाएका उपभोक्तालाई सहजीकरण गरिएको सीडीओ गणेश अरियालले जानकारी दिनुभएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग क्षतिपूर्तिको माग गर्नुभएको छ। पछिल्ला वार्तामा इरानले क्षतिपूर्ति नपाए होर्मुज जलघाँटी नखुल्ने बताउँदै आएको छ। ट्रुथ सोशलमा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले इरानसँग क्षतिपूर्तिको माग गरेको बताउनु भएको छ, तर प्राध्यापक माइक म्याकफाउलका अनुसार वार्ताको विकल्प छैन।
8: Diplomacy is always better than war. You know, when I worked for President Obama, we discussed how are we going to stop Iran from acquiring a nuclear weapon. And I was a part of that because I was in charge of Russia, and Russia was a big player in that, right? Remember, when we negotiated sanctions on Iran, we all did it together because President Obama thought diplomacy is better when it's done multilaterally, not unilaterally. Trump has a very different view about that.
3: अहिलेसम्मका खबर यति नै नमस्कार
1: यो बीएफबीएस गोर्खा रेडियो हो

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો
3: नेपाली कांग्रेसको इतर पक्षले 15 महाधिवेशनका सबै प्रक्रिया स्थगित गर्न संस्थापनसँग माग गरेको छ। इतर पक्षको राष्ट्रिय भेला आयोजक समिति संयोजक डाक्टर शशांक कोइरालाले केन्द्रीय कार्य समितिलाई पत्र बुझाउँदै 15 महाधिवेशन सम्बन्धी सबै गतिविधि यथास्थितिमा राख्न माग गर्नुभएको हो। कांग्रेस संस्थापन पक्षले आउँदो असोज 16 19 महाधिवेशन गर्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालय सानेपामा दर्ता गराइएको कोइरालाको ध्यानाकर्षण पत्रमा सर्वोच्चबाट पुनरावलोकनको निशा जारी भएकोले वर्तमान नेतृत्व र संरचनाको वैधानिकतामाथि कानूनी प्रश्न खड़ा भएको दावी सहित महाधिवेशनका गतिविधि रोक्न माग गरिएको छ। पत्रमा अदालतको अन्तिम फैसला नआएसम्म दीर्घकालीन प्रभाव पार्ने कुनै पनि राजनीतिक सांगठनिक र आर्थिक निर्णय नगर्न तथा सबै संरचनालाई साबिकी अवस्थामा राख्न माग गरिएको छ। पत्रमा वर्तमान सभापति गगन थापालाई तत्कालीन महामन्त्रीको हैसियतमा पत्र दिएको छ। थापा सहित प्रदेश जिल्ला क्षेत्रीय पालिका ओडा कार्य समिति र निर्वाचन आयोगलाई समेत बोधार्थ दिएको यो पत्रमा अदालतमा विचाराधीन मुद्दालाई असर पर्ने गरी गतिविधि अगाडि बढ़ाइएमा अदालतको अवहेलना र कानूनी प्रतिकूलताको जिम्मेवार हुने चेतावनी समेत दिएको छ। नेपाली कांग्रेसको संस्थापन बाहिरको समूहले निवर्तमान सभापति शेरबहादुर देउबा विमानस्थल उत्रिएपछि 5,000 नेता कार्यकर्ता सहित स्कटिङ गर्ने तयारी गरेको छ। देउबा पछि मध्याह त्रिभुवन विमानस्थल उत्रने कार्य थालेका छ। देउबालाई विमानस्थलमा भव्य स्वागत गरेर तुम्बाराईको निवाससम्म स्कटिङ गरिने नेता एनपी साउदले जानकारी दिनुभएको हो। इतर समूहको राष्ट्रिय भेला का लागि बाहिरबाट आउने र काठमाडौँका कार्यकर्ताले विमानस्थलमा पुगेर देउबाको स्वागत गर्ने उहाँको भनाइ छ। जापान पठाउने भन्दा 115 जनाबाट 2,80,00,000 ठगी गर्ने ललितपुर चाङथलीका एकजना कन्सल्टेन्सी संचालक पक्राउ परेका छन्। कन्सल्टेन्सी ग्याटसीबी इन्टरनेशनल प्रालीका प्रमुख कार्यकारी अधिकृत प्रतीक बुढाथोकीलाई पक्राउ गरिएको हो। वैदेशिक रोजगार विभागबाट पक्राउ पूर्जी जारी गराएपछि बुढाथोकीलाई बुटोलबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। बुढाथोकीले आफ्नो कन्सल्टेन्सीबाट 115 जनालाई जापान पठाइदिने भन्दै 2,80,00,000 लिएको आरोप छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले मुलुकमा सुरक्षा न्याय र सुशासनको अवस्था अत्यन्तै नाजुक भएको भन्दै सरकारको आलोचना गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राई,
4: त्यस्तो देश जुन देशमा सुरक्षा छैन, न्याय छैन, सेवा सुविधा र अवसर छ, राज्यले सबैभन्दा पहिला दिनुपर्ने सुरक्षा हो। सुरक्षित छैन नागरिक, आज हामी सांसदहरू पनि सुरक्षित छैन, कोही पनि सुरक्षित छैन। नो वान इज सेफ इन नेपाल। जे पनि हुन सक्ने स्थिति छ। यो देशलाई देश जस्तो बनाइराख्नका लागि हामीले के गर्नुपर्छ? हामी तयार छौँ, म चाहिँ तयार छु र हाम्रो दल तयार छ। नैतिकता नै बल हो, नैतिकता नै शक्ति हो। अब हामी आफैले नैतिकता गुमाउँछौँ भने हामीलाई कसैले पत्याउनेवाला छैन। प्रधानमन्त्रीज्यूले नैतिक जिम्मेवारी बहन गरेर त्यसो गरेर बालहट गर्नु हुँदैन। प्रधानमन्त्रीज्यूलाई हामी त्यो भन्न चाहन्छौँ। न्याय पनि छैन यो देशमा, होइन? उदाहरणका लागि त्यही माइती घर जाँदा हुन्छ, कति महिनादेखि त्यहाँनिर कोही मान्छे बसेर डेडामा, होइन, त्यो उसमा पालमा तपाईँको चाहिँ नि घाममा बसिरहेको छ। ती माइती घरमा बसेका मान्छेहरूलाई भेट्न चाहिने सम्बन्धित निकाय सम्बन्धित मन्त्रालयका मन्त्रीहरू जानुभयो, प्रश्न गर्न चाहन्छु। जानुहोस् तपाईँहरू त्यहाँ मन्त्रालयमा, तपाईँको चाहिँ एसीको तपाईँको हावा खाँदै बसेर देश भेट्न सकिँदैन।
3: चीनसँग जोडिएका नाका मध्ये बजाङको ताक्लाकोट 7 पहिलो पटक खुले पनि सोनाका पुग्ने सड़क बन्न कम्तीमा 6 लाग्ने भएको छ। कोविड महामारीको कारण देखाएर बन्द गरिएको नाका पुग्ने चैनपुर ताक्लाकोट सड़कमा चाहिए जति बजेट भए पनि कम्तीमा 6 लाग्ने भएको हो। सेती राजमार्ग चैनपुर ताक्लाकोट सड़क आयोजना प्रमुख वीरेन्द्र यादवले ट्र्याक खोल्नकै लागि 3 अर्ब रूपियाँ चाहिने बताउनु भएको छ।
5: अब अहिले जुन यो स्थानीय व्यापारीले 7 पछि नाका खुल्दा 6 हिँडेर ताक्लाकोट जानुपर्ने अवस्था रहेछ, कहिलेसम्म यो अवस्था रहन्छ?
6: भौगोलिक विकटता भएको कारणले ट्र्याक खोल्न कठिनाई भइरहेको छ र बजेट पनि न्यून विनियोजन भइराखेको छ। अलिकति बजेट विनियोजनको दर बढ्यो भने 5-6 ताक्लाकोट यानि नेपाल र चाइनाको बोर्डरसम्म ट्र्याक खोल्न सकिन्छ।
5: अब 5-6 खोल्नको लागि कति बजेट चाहिन्छ, तर अहिले त्यसको तुलनामा कति बजेट विनियोजन हुने गरेको छ?
6: अहिले वार्षिक 13 करोड 14 करोड मात्रै विनियोजन भइराखेको छ, त्यहाँसम्म खोल्नलाई लगभग हामीलाई 2.5-3 अर्ब रुपियाँ नै चाहिन्छ।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।
0: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: रौतहटको लालबकैया नदीमा नुहाउन गएका तीनजना बालबालिका बेपत्ता भएका छन्। देवाही गोनाही दुई लक्ष्मीनियाका 10 वर्षीय मोहम्मद रमतुल्ला सहित उही उमेरका रोशन खातुन र सबनन खातुन बेपत्ता भएको प्रहरीले जनाएको छ। आज दिउँसो 2 बजेतिर नदीमा नुहाउन पसेका बेला डुबेर बेपत्ता भएको स्थानीयले बताएका छन्। बालबालिकाको नेपाल प्रहरी र सशस्त्रको टोलीले खोजी गरिरहेको सशस्त्र प्रहरी बल रौतहटले जनाएको छ। सरकारले झुटा विवरण पेश गरेर राहदानी र नागरिकता लिनेलाई जरिवाना मात्रै तिराउने गरी राहदानी ऐन 2076 संशोधन गर्न लागेको छ। गएको शुक्रबार परराष्ट्र मन्त्री शिशिर खन्नाले सदनमा पेश गरेको राहदानी विधेयकमा झुटो विवरण बुझाएर राहदानी लिनेले कैद सजाएको साटो जरिवाना मात्रै तिरे पुग्ने व्यवस्था राखिएको हो। दोषी ठहरिने व्यक्तिले फौजदारी कसरको कैद सजाएको साटो प्रशासनिक प्रकृतिको जरिवाना तिरे पुग्नेछ। हालसम्म झुठा विवरण दिएर राहदानी लिनेमाथि 2 लाख रुपियाँदेखि 5 लाखसम्म जरिवाना र 1 वर्षदेखि 3 वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। सरकारले यही व्यवस्था परिवर्तन गर्न विधेयक ल्याएको हो। संशोधन विधेयक अनुसार झुट्टा विवरण पेश गरेर राहदानी लिएको पुष्टि भएमा 1 लाखदेखि 2 लाख रुपियाँसम्म जरिवाना हुने प्रावधान राखिएको छ। यसअघि झुट्टा विवरण दिएर नागरिकता लिनेलाई 1 वर्षदेखि 3 वर्षसम्म कैद र 1 देखि 5 लाखसम्म जरिवानाको व्यवस्था थियो। अब कानून संशोधन भएमा झुटो विवरण दिएर नागरिकता लिनेलाई 1 देखि 2 लाख जरिवाना हुनेछ। यसअघि अदालतबाटै सजाय ठहर हुने गरेकोमा जरिवानाको निर्धारण महानिर्देशकबाट हुने व्यवस्था मिलाइएको छ। सरकारले राजसभा सभापति रवि लामिछानेको दोहोरो पासपोर्ट काण्डलाई सहज पार्ने गरी संशोधन विधेयक ल्याएको भन्दै आलोचना पनि भएको छ। नेपाली काँग्रेसको इतर पक्षले 15 महाधिवेशनका सबै प्रक्रिया स्थगित गर्न संस्थापनसँग माग गरेको छ। इतर पक्षको राष्ट्रिय भेला आयोजक समिति संयोजक डाक्टर शशाङ्क कोइरालाले केन्द्रीय कार्य समितिलाई पत्र बुझाउँदै 15 महाधिवेशन सम्बन्धी सबै गतिविधि यथास्थितिमा राख्न माग गर्नुभएको हो। काँग्रेस संस्थापन पक्षले आउँदो असोज 16 देखि 19 महाधिवेशन गर्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालय सानेपामा दर्ता गराइएको कोइरालाको ध्यानाकर्षण पत्रमा सर्वोच्चबाट पुनरावलोकनको निशा जारी भएकाले वर्तमान नेतृत्व र संरचनाको वैधानिकतामाथि कानूनी प्रश्न खडा भएको दावीसहित महाधिवेशनका गतिविधि रोक्न माग गरिएको छ। पत्रमा अदालतको अन्तिम फैसला नआएसम्म दीर्घकालीन प्रभाव पार्ने कुनै राजनीतिक सांगठनिक र आर्थिक निर्णय नगर्न तथा सबै संरचनालाई साबिक अवस्थामा राख्न माग गरिएको छ। पत्रमा वर्तमान सभापति गगन थापालाई तत्कालीन महामन्त्रीको हैसियतमा पत्र दिइएको छ। थापा सहित प्रदेश जिल्ला क्षेत्रीय पालिका वडा कार्य समिति र निर्वाचन आयोगलाई समेत बुधार्थ दिइएको यो पत्रमा अदालतमा विचाराधीन मुद्दालाई असर पार्ने गरी गतिविधि अघि बढाएमा अदालतको अवहेलना र कानूनी प्रतिकूलताको जिम्मेवार हुने चेतावनी समेत दिइएको छ। यसैबीच नेपाली काँग्रेसको संस्थापन बाहिरको समूहले निवर्तमान सभापति शेरबहादुर देउवा विमानस्थलमा उत्रिएपछि 5,000 नेता कार्यकर्तासहित एस्कर्टिङ गर्ने तयारी गरेको छ। देउवा पर्सि मध्याह त्रिभुवन विमानस्थल उत्रने तालिका छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले मुलुकमा सुरक्षा न्याय र सुशासनको अवस्था अत्यन्तै नाजिक भएको भन्दै सरकारको आलोचना गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राई,
4: त्यस्तो देश जुन देशमा सुरक्षा छैन, न्याय छैन, सेवा सुविधा र अवसर छ, राज्यले सबैभन्दा पहिला दिनुपर्ने सुरक्षा हो। सुरक्षित छैन नागरिक आज।
3: इरानले ज्यान लिने धम्की दिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टर्कीबाट बेलायतसम्मको यात्रा गोप्य बनाइएको खुलासा भएको छ। अङ्काराको नेटो शिखर सम्मेलनपछि ट्रम्पलाई टर्कीबाट बेलायत लैजाने क्रममा क्याटरिङ ट्रकमा लुकाएर सैन्य विमानसम्म पुर्याइएको द वाशिङटन पोस्ट र द न्यूयोर्क टाइम्सले खुलासा गरेका हुन्। शिखर सम्मेलनपछि ट्रम्पलाई C-32E सैन्य विमान मार्फत बेलायत लगिएको थियो, तर पत्रकार र व्हाइट हाउसका केही कर्मचारीलाई उहाँ पुरानै एयरफोर्स वनमा यात्रा गरिरहेको विश्वास दिलाइएको थियो। अङ्काराबाट बेलायत निस्कनु अघि ट्रम्पले पनि पुरानो समयको सम्झनाका लागि पुरानो हल्का निलो रङको एयरफोर्स वनमा जाने बताउनु भएको थियो। तर अङ्कारा विमानस्थलमा ट्रम्पलाई सामान ओसार्ने क्याटरिङ ट्रकमा लुकाएर अर्को सैन्य विमानसम्म पुर्याइएको थियो। पुरानो एयरफोर्स वनलाई भने ट्रम्प त्यही विमानमा यात्रा गरिरहेको देखाउन प्रयोग गरिएको थियो। विमानभित्रका पत्रकारलाई समेत ट्रम्प त्यही विमानमा रहेको विश्वास थियो। विमान उड्ने बेला उनीहरूलाई झ्यालका पर्दा बन्द गर्न भनिएको थियो। व्हाइट हाउसका केही कर्मचारी समेत ट्रम्प त्यही विमानमा रहेको ठानिरहेका थिए। ट्रम्प बोकेको सैन्य विमान बेलायतको समयअनुसार राति 10:15 पुगेको थियो। पुरानो एयरफोर्स वन भने त्यसको केही मिनटपछि मात्र बेलायत पुगेको थियो। बेलायत पुगेपछि ट्रम्पलाई फेरि पुरानो एयरफोर्स वनमा लगिएको थियो। उहाँले त्यही विमानबाट ओर्लिए जस्तो गर्दै पत्रकारतिर हात हल्लाउँदै कतारले अमेरिकालाई उपहार दिएको नयाँ बोइङ विमानतिर जानुभएको थियो। व्हाइट हाउसका संचार निर्देशक स्टिभ च्युङले राष्ट्रपतिको सुरक्षाका लागि सबै उपाय अपनाइएको बताउनु भएको छ।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: सरकारले सुनसरी र सिराहाको प्रदर्शनमा गोली लागेर ज्यान गुमाएका चारजनालाई शहीद घोषणा गरेको छ. आजको मन्त्री परिषद बैठकले सुनसरीका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहाका गणेश कुमार यादवलाई शहीद घोषणा गरेको हो. साउन 9 गते राति दुई समुदाय बीचको झडपमा देवानगंज 3 कप्तानगंजमा ओम प्रकाश मेहताको मृत्यु भएको थियो. घाइते जय प्रकाश मेहताको उपचारका क्रममा विराटनगर र रविन्द्रको काठमाडौँको शिक्षण अस्पतालमा मृत्यु भएको थियो. देवानगंज घटनापछि भड्किएको हिंसाका क्रममा सिराहा गोल बजारमा भएको प्रदर्शन गणेश कुमार यादवको ज्यान गएको थियो. गृहमन्त्री सुदन गुरुङले मृतकका राहत क्षतिपूर्ति लगायतका विषयमा परिवारसँग सहमति गर्न भएको थियो. सरकारले झुटा विवरण पेश गरेर राहदानी र नागरिकता लिनेलाई जरिवाना मात्रै तिराउने गरी राहदानी ऐन 2076 संशोधन गर्न लागेको छ.
4: गएको शुक्रबार परराष्ट्र मन्त्री शिशिर खनालले सदनमा पेश गरेको राहदानी विधेयकमा झुटो विवरण बुझाएर राहदानी लिनेले कैद सजायको साटो जरिवाना मात्रै तिरे पुग्ने व्यवस्था राखिएको हो. दोषी ठहरिने व्यक्तिले फौजदारी कसरको कैद सजायको साटो जरिवाना तिरे पुग्नेछ. हालसम्म झुठा विवरण दिएर राहदानी लिनेमाथि 2,00,000 रुपियाँदेखि 5,00,000 जरिवाना र 1 वर्षदेखि 3 वर्षसम्म कैद सजाय हुने व्यवस्था छ. संशोधन विधेयक अनुसार झुट्टा विवरण पेश गरेर राहदानी लिएको पुष्टि भएमा 1,00,000देखि 2,00,000 रुपियाँसम्म जरिवाना हुने प्रावधान राखिएको छ. यसअघि झुट्टा विवरण दिएर नागरिकता लिनेलाई 1 वर्षदेखि 3 वर्षसम्म कैद र 1,00,000देखि 5,00,000 जरिवानाको व्यवस्था थियो. अब कानून संशोधन भएमा झुठो विवरण दिएर नागरिकता लिनेलाई 1,00,000देखि 2,00,000 जरिवाना हुनेछ. यसअघि अदालतबाटै सजाय ठहर हुने गरेकोमा जरिवानाको निर्धारण महानिर्देशकबाट हुने व्यवस्था मिलाइएको छ. सरकारले राजसभा सभापति रवि लामिछानेको दोहोरो पासपोर्ट काण्ड सहज पार्ने गरी संशोधन विधेयक ल्याएको भन्दै आलोचना पनि भएको छ.
3: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटी भेटेका करार मासिक तथा दैनिक जालादारी श्रमिकले भक्तपुर सानो टिमीमा परिषदको केन्द्रीय कार्यालय घेराउ गरेका छन्. रोजगारीको सुरक्षा, कामको निरन्तरता र सेवा सुविधा सुनिश्चितता लगायतका माग राख्दै करार श्रमिक संघर्ष समितिले सिटी भेटेको केन्द्रीय कार्यालय घेराउ गरेको हो. समितिले रोजगारीबाट बाहिरिएका 74 जना श्रमिकलाई पुनः काममा जोड्नुपर्ने, करार कर्मचारीलाई दशैं पेस्की, पोसाक, प्रशिक्षण, दुर्गम र स्थानीय भत्ता लगायतका सुविधा उपलब्ध गराउनु पर्ने माग पनि गरेको छ. बजेट पेश गर्न नसकेका चार पालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव नेतृत्वको टोली पठाउने भएको छ. मन्त्रालयले मधेस प्रदेशका ती पालिकालाई बजेट ल्याउन स्थलगत सहजीकरणका लागि सहसचिवको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल नगरपालिका संघका अध्यक्ष लगायतका प्रतिनिधिको संयुक्त टोली पठाउन लागेको हो. यो टोलीले धनुषाको कमला नगरपालिका सहित रौतहटका गरूडा, फतुवा, विजयपुर र मौलापुर नगरपालिका पुगेर जनप्रतिनिधि, कर्मचारी र सरोकारवालासँग छलफल गर्नेछ. टोलीले बजेट निर्माण र नगरसभा सञ्चालनमा देखेका समस्या पहिचान गर्दै समन्वय गर्ने मन्त्रालयले जनाएको छ. व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धिकरणको मुद्दामा विशेष अदालतले 1 करोड़ धरौटी मागेको छ. आज भएको थुनछेक बहस पछि गोल्छासँग अदालतले 1 करोड़ धरौटी मागेको हो. न्यायाधीश वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले धरौटी माग गर्ने आदेश दिएको हो. त्यसअघि बकपत्र गराइएको थियो. व्यवसायी गोल्छा यसअघि पनि 1 करोड़ धरौटी बुझाएर रिहा हुनु भएको थियो. गत साउन 12 गते काठमाडौँ जिल्ला अदालतले बिमा सम्बन्धी कसुरमा 75 लाख र धितोपत्र सम्बन्धी कसुरमा 25 लाख गरी 1 करोड़ धरौटी माग गरेको थियो. इरानले ज्यान लिने धम्की दिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टर्कीबाट बेलायतसम्मको यात्रा गोप्य बनाइएको खुलासा भएको छ.
4: अङ्काराको नेटो शिखर सम्मेलनपछि ट्रम्पलाई टर्कीबाट बेलायत लैजाने क्रममा क्याटरिङ ट्रकमा लुकाएर सैन्य विमानसम्म पुर्याइएको वाशिङटन पोस्ट र न्यूयोर्क टाइम्सले खुलासा गरेका हुन्. शिखर सम्मेलनपछि ट्रम्पलाई C-32E सैन्य विमान मार्फत बेलायत लगिएको थियो, तर पत्रकार र व्हाइट हाउसका केही कर्मचारीलाई उहाँ पुरानै एयरफोर्स वानमा यात्रा गरिरहेको विश्वास दिलाइएको थियो. अंकाराबाट बेलायत निस्कनु अघि ट्रम्पले पनि पुरानो समयको सम्झनाका लागि पुरानो हल्का निलो रङको एयरफोर्स वानमा जाने बताउनु भएको थियो। तर अंकारा विमानस्थलमा ट्रम्पलाई सामान ओसार्ने क्याटरिङ ट्रकमा लुकाएर अर्को सैन्य विमानसम्म पुर्याइएको थियो। पुरानो एयरफोर्स वानलाई भने ट्रम्प त्यही विमानमा यात्रा गरिरहेको देखाउन प्रयोग गरिएको थियो। विमानभित्रका पत्रकारलाई समेत ट्रम्प त्यही विमानमा रहेको विश्वास थियो। विमान उड्ने बेला उनीहरूलाई झ्यालका पर्दा बन्द गर्न भनिएको थियो। व्हाइट हाउसका केही कर्मचारी समेत ट्रम्प त्यही विमानमा रहेको ठानिरहेका थिए।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारले सुनसरी र सिराहाको प्रदेशमा गोली लागेर ज्यान गुमाएका चारजनालाई शहीद घोषणा गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्नुभएको छ।
4: नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र सब वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने, सुनसरी सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने, पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सिलर कार्यालय काउन्सिलर अफिस खोल्न सहमति दिने, वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा श्री निर्मल कुमार उप्रेती बारालाई नियुक्ति गर्ने र अन्त्यमा पूर्व महालेखा परीक्षक श्री टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने।
3: नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले साउन 9 गते प्रदेश सरकारमा सहकार्यका लागि गरेको तीन बुधे सहमति कार्यान्वयन गर्न निर्देशन दिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक प्रचण्डले हस्ताक्षर गर्दै 5 बुधे निर्देशन जारी गर्नुभएको छ। 5 बुधे निर्देशनमा सरकार गठनको आधार, मन्त्रालय बाँडफाँडको आधार, मन्त्रालय छनौट गर्ने क्रम, प्रदेश सरकारको न्यूनतम साझा प्रतिबद्धता र सहकार्य दिगो बनाउने उद्देश्य उल्लेख छ। व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धिकरणको मुद्दामा विशेष अदालतले 1 करोड़ धरौटी मागेको छ। आज भएको थुनछेक बहसपछि गोल्छासँग अदालतले 1 करोड़ धरौटी मागेको हो। न्यायाधीश वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले धरौटी माग गर्ने आदेश दिएको हो। त्यसअघि बकपत्र गराइएको थियो। व्यवसायी गोल्छा यसअघि पनि 1 करोड़ धरौटी बुझाएर रिहा हुनुभएको थियो। गत साउन 12 गते काठमाडौँ जिल्ला अदालतले बीमा सम्बन्धी कसुरमा 75 लाख र धितोपत्र सम्बन्धी कसुरमा 25 लाख गरी 1 करोड़ धरौटी माग गरेको थियो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले मुलुकमा सुरक्षा, न्याय र सुशासनको अवस्था अत्यन्तै नाजुक भएको भन्दै सरकारको आलोचना गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राई,
5: त्यस्तो देश जुन देशमा सुरक्षा छैन, न्याय छैन, सेवा सुविधा र अवसर छ, राज्यले सबैभन्दा पहिला दिनुपर्ने सुरक्षा हो। सुरक्षित छैन नागरिक, आज हामी सांसदहरू पनि सुरक्षित छैन, कोही पनि सुरक्षित छैन, नो वान इज सेफ इन नेपाल। जे पनि हुन सक्ने स्थिति छ। यो देशलाई देश जस्तो बनाइराख्नका लागि हामीले के गर्नुपर्छ? हामी तयार छौ, म चाहिँ तयार छु र हाम्रो दल तयार छ। नैतिकता नै बल हो, नैतिकता नै शक्ति हो। अब हामी आफैले नैतिकता गुमाउँछौ भने हामीलाई कसैले पत्याउने वाला छैन। प्रधानमन्त्रीज्यूले नैतिक जिम्मेवारी वहन गरेर त्यसो गरेर बाल हट गर्नु हुँदैन। प्रधानमन्त्रीज्यूलाई हामी त्यो भन्न चाहन्छौँ। न्याय पनि छैन यो देशमा, होइन? उदाहरणका लागि त्यही माइती घर जाँदा हुन्छ, कति महिनादेखि त्यहाँनिर कोही मान्छे बसेर डेढामा, होइन, त्यो उसमा पालमा तपाईँको चाहिँ घाममा बसिरहेको छ। ती माइती घरमा बसेका मान्छेहरूलाई भेट्न चाहिने सम्बन्धित निकाय, सम्बन्धित मन्त्रालयका मन्त्रीहरू जानुभयो? प्रश्न गर्न चाहन्छु, जानुहोस् तपाईँहरू त्यहाँ मन्त्रालयमा, तपाईँको चाहिँ एसीको तपाईँको हावा खाँदै बसेर देश भेट्न सकिँदैन। कहिले चाहिँ यही सदनबाट चाहिँ हामीले नगरौँ है भन्दा भन्दै ताली बजाएर चाहिँ पास भएको बजेटहरू चाहिँ त्यो फेरि स्टेटसबाट चाहिँ कता के गर्ने भन्ने कुराहरू सुन्छु। त्यस्तो केटाकेटीपनले देश चल्दैन।
3: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सीडीभीटीका करार मासिक तथा दैनिक जालाधारी श्रमिकले भक्तपुर सानो ठिमेमा परिषदको केन्द्रीय कार्यालय घेराउ गरेका छन्। रोजगारीको सुरक्षा, कामको निरन्तरता र सेवा सुविधा सुनिश्चितता लगायतका माग राख्दै करार श्रमिक संघर्ष समितिले सीडीभीटीको केन्द्रीय कार्यालय घेराउ गरेको हो। समितिले रोजगारीबाट बाहिरिएका 74 जना श्रमिकलाई पुनः काममा जोड्नुपर्ने, करार कर्मचारीलाई दशैं पेस्की पोसाक प्रशिक्षण, दुर्गम र स्थानीय भत्ता लगायतका सुविधा उपलब्ध गराउनुपर्ने माग पनि गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फिफा अध्यक्ष जियानी इन्फान्टिनोको पक्षमा उभिनु भएको छ। निजी क्षेत्रलाई विश्वकप र अरू अन्तर्राष्ट्रिय खेलको हिस्सेदारी दिने प्रस्ताव ल्याएपछि इन्फान्टिनो चौतर्फी निशानामा परेका बेला ट्रम्पले उहाँलाई साथ दिनुभएको हो। ट्रम्पले इन्फान्टिनोलाई हटाउने प्रयास गर्नु गम्भीर भूल हुने चेतावनी समेत दिनुभएको छ। विश्वकपको हिस्सेदारी बेच्ने योजना विफल भएपछि इन्फान्टिनोमाथि राजीनामा दिन दबाव बढ़िरहेको छ। संवाददाता नेट केली,
2: Well, in a Truth Social post, Mr. Trump said removing the FIFA president would actually be a costly move. He called him a fantastic leader of football's governing body, who has presided over the most successful World Cup. It's clear he's fully supporting Mr. Infantino to stay on, as calls for a resignation continues.
3: अख्तियार इलामको चुलाचुली गाउँपालिकाका दुईजना कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। खबर यति नै। नमस्कार।

0: કરવડીયો
1: સૈન્ય સમુદાયમાં
0: રિલાયન ભરી
1: ઓન એર
0: એપમાં
1: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે બીએફબીએસ
0: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
1: ગોઠા રેડિયો હો
3: पाकिस्तानको ब्रोड पीक आरोहणको क्रममा हिम पहिरोमा परेर ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव नेपाल ल्याइएको छ। किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र निमा शेर्पाको शव आज कतार एयरवेज मार्फत नेपाल ल्याइएको हो। तीनैजनाको शव नेपाल पर्वतारोहण संघको कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ। साउन 14 हिम पहिरोमा परेर उनीहरू तीनजनासहित कीर्तिमानी आरोही निर्मल पूर्जा, पूर बहादुर गुरूङ, युक्ता नवाङ थिन्डु शेर्पा गरेर छ नेपाली र अन्य चारजनाको निधन भएको थियो। युक्ताको शव साउन 21 नेपाल ल्याएर स्वयम्भूमा अन्त्येष्टि भइसकेको छ। निर्मलको परिवार बेलायतमा रहेकाले उहाँको लन्डनमा अन्त्येष्टि हुनेछ। नवाङको शव भने भौगोलिक कठिनाईका कारण संकलन हुन नसकेको भनिएको छ। सरकारले सुनसरी र सिराहाको प्रदर्शनमा गोली लागेर ज्यान गुमाएका चारजनालाई शहीद घोषणा गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्नुभएको छ।
4: नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र सब वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने, सुनसरी सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने, पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सिलर कार्यालय काउन्सिलर अफिस खोल्न सहमति दिने, वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा श्री निर्मल कुमार उप्रेती 12 नियुक्ति गर्ने र अन्त्यमा पूर्व महालेखा परीक्षक श्री टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने।
3: नेपाली काँग्रेसको इतर पक्षले 15 महाधिवेशनका सबै प्रक्रिया स्थगित गर्न संस्थापनसँग माग गरेको छ।
5: इतर पक्षको राष्ट्रिय भेला आयोजक समिति संयोजक डाक्टर शशांक कोइरालाले केन्द्रीय कार्य समितिलाई पत्र बुझाउँदै 15 महाधिवेशन सम्बन्धी सबै गतिविधि यथास्थितिमा राख्न माग गर्नुभएको हो। काँग्रेस संस्थापन पक्षले आउँदो असोज 16-19 महाधिवेशन गर्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालय सानेपामा दर्ता गराइएको ध्यानाकर्षण पत्रमा सर्वोच्चबाट पुनरावलोकनको निशा जारी भएकाले वर्तमान नेतृत्व र संरचनाको वैधानिकतामाथि कानूनी प्रश्न खडा भएको दावीसहित महाधिवेशनका गतिविधि रोक्न माग गरिएको छ। पत्रमा अदालतको अन्तिम फैसला नआएसम्म दीर्घकालीन प्रभाव पार्ने कुनै राजनीतिक, सांगठनिक र आर्थिक निर्णय नगर्न तथा सबै संरचनालाई साबिक अवस्थामा राख्न माग गरिएको छ। पत्रमा वर्तमान सभापति गगन थापालाई तत्कालीन महामन्त्रीको हैसियतमा पत्र दिइएको छ। थापा सहित प्रदेश, जिल्ला, क्षेत्रीय, पालिका, वडा कार्य समिति र निर्वाचन आयोगलाई समेत बुधार्थ दिइएको यो पत्रमा अदालतमा विचाराधीन मुद्दालाई असर पर्ने गरी गतिविधि अघि बढाएमा अदालतको अवहेलना र कानूनी प्रतिकूलताको जिम्मेवार हुने चेतावनी समेत दिइएको छ।
3: नेपाली काँग्रेसको संस्थापन बाहिरको समूहले निवर्तमान सभापति शेरबहादुर देउवा विमानस्थल उत्रिएपछि 5,000 नेता कार्यकर्ता सहित स्कटिङ गर्ने तयारी गरेको छ। देउवा पर्सि मध्याह त्रिभुवन विमानस्थल उत्रने तालिका छ। देउवालाई विमानस्थलमा भव्य स्वागत गरेर धुम्बाराईको निवासमा स्कटिङ गरिने नेता एनपी साउदले जानकारी दिनुभएको हो। इतर समूहको राष्ट्र भेलाका लागि बाहिरबाट आउने र काठमाडौँका कार्यकर्ताले विमानस्थलमै पुगेर देउवाको स्वागत गर्ने उहाँको भनाइ छ। सरकारले झुटा विवरण पेश गरेर राहदानी र नागरिकता लिनेलाई जरिमाना मात्रै तिराउने गरी राहदानी ऐन 2076 संशोधन गर्न लागेको छ।
5: गएको शुक्रबार परराष्ट्र मन्त्री शिशिर खनालले सदनमा पेश गरेको राहदानी विधेयकमा झुटो विवरण बुझाएर राहदानी लिनेले कैद सजायको साटो जरिमाना मात्रै तिरे पुग्ने व्यवस्था राखिएको हो। दोषी ठहरिने व्यक्तिले फौजदारी कसरको कैद सजायको साटो जरिवाना तिरे पुग्नेछ। हालसम्म झुठा विवरण दिएर राहदानी लिनेमाथि 2,00,000 रुपियाँदेखि 5,00,000सम्म जरिवाना र 1 वर्षदेखि 3 वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। संशोधन विधेयक अनुसार झुट्टा विवरण पेश गरेर राहदानी लिएको पुष्टि भएमा 1,00,000देखि 2,00,000 रुपियाँसम्म जरिवाना हुने प्रावधान राखिएको छ। यसअघि झुट्टा विवरण दिएर नागरिकता लिनेलाई 1 वर्षदेखि 3 वर्षसम्म कैद र 1,00,000देखि 5,00,000सम्म जरिवानाको व्यवस्था थियो। अब कानून संशोधन भएमा झुटो विवरण दिएर नागरिकता लिनेलाई एकदेखि 2,00,000 जरिवाना हुनेछ। यसअघि अदालतबाटै सजाय ठहर हुने गरेकोमा जरिवानाको निर्धारण महानिर्देशकबाट हुने व्यवस्था मिलाइएको छ। सरकारले राजसभा सभापति रवि लामिछानेको दोहोरो पासपोर्ट काण्डलाई सहज पार्ने गरी संशोधन विधेयक ल्याएको भन्दै आलोचना पनि भएको छ।
3: प्रतिनिधि सभाको शून्य समयमा विपक्षी र सत्तारूढ दलका सांसदले समेत सरकारको आलोचना गरेका छन्। कांग्रेस सांसद अर्जुन नरसिंह घिसीले विधि अनुसार नचलेकै कारण प्रधानमन्त्री एक्लिएको टिप्पणी गर्नुभएको छ। पाका सांसद केसीले सरकारको स्थायित्वमाथि नै प्रश्न उठाउनु भएको छ।
2: प्रधानमन्त्रीको एक्लै हिँड्ने लहर हो कि एक्लै पर्नु भएको? देश र जनताको हितमा सिंगो संसद तपाईँको साथमा छ, तर संसद प्रति उपेक्षा गरेर होइन, आफ्नो जवाफदेहिता ऐच्छिक नमानेर संवैधानिक कर्तव्य पालना गर्नुहोस्। संवैधानिक संस्थाहरू कार्यपालिकाका लाचार छाया बन्दैछन्। राम्रा प्रयासहरू पनि हचुवा विधिविहीन प्रक्रिया देखिए। लोकतन्त्रमा परिणाम मात्र होइन, प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्छ भन्ने सोच देखिएन। सत्तामा आएको 100 दिनमै 1,00,000 युवा फर्काउने प्रतिबद्धता खोइ। किसानहरू मलको हाहाकारमा छन्। भान्जामा ग्यास छैन, जनता महगीको मारमा छन्। बिजुलीको टुङ्गो छैन, राहदानीको लागि उस्तै ताती छ। सुगुम्बासीको बिचल्ली छ, बेरोजगारी बढ्दैछ। यस्तोमा सरकारको स्थिरता र सफलताको हाम्रो कामना हो, तर नवर्षन जो हो नवर्षन मेघ उसैको हुन्छ घर घर जस्तो नहोस्।
3: रासोपा सांसद आशिका तामाङले कविताको शैलीमा सरकारको काममाथि प्रश्न उठाउनु भएको छ।
6: ग्यास ग्यास ग्यास भएन भने रोकिन्छ खाने गाँस। हातमा छ क्यास तर बजारमा छैन ग्यास। पहुँच हुनेवालाहरूले लान्छन् छानी छानी 3 वटासम्म भरिभरि सिलिन्डरका ग्यास। अनि हुँदैन त छिमेकीको घरमा आकार भोग र प्यास। सरकार भन्छ पुग्नेछ ग्यास, जनताहरू रात दिन खाली सिलिन्डर बोकी सडकमा छ उठी बास।
3: अब खबर फटाफट।
5: रैथाने कोदोको बिउ बचाउन स्याङ्जाको वालिङ 1 मा कोदो खेती सुरु। 30 रोपनीमा कोदो खेती हुँदै सरकारले सिफारिस गरेको काभ्रे 2 जातको कोदोको मूल बिउ उत्पादन गरिने। गएको वर्ष दिनमा कोशी प्रदेशभरमा नियम पालना नगर्ने 95,000 सवारी साधन ट्राफिकको कार्यवाहीमा 9,42,00,000 जरिवाना असुली, झापाबाट 2,40,00,000 र ताप्लेजुङबाट 8,07,000 उठ्यो। मुलुकका सहरी क्षेत्रमा यसै वर्षदेखि उच्च गतिको मोबाइल ब्रोडब्यान्ड 5G सेवा सुरु हुँदै आउँदो 9 वर्षभित्र मुलुकभर 5G को पहुँच पुर्याउने लक्ष्य। अण्डाको माग बढ्न थालेपछि व्यवसायीले भाउ फेरि बढाए। सबभन्दा ठूलो XL अण्डा क्रेटको 560, ठूलो अण्डाको 545, मझौलाको 500 तोकियो। उत्पादनको मूल्य अझै उठ्न गाह्रो परेको तर्क। स्याङ्जामा 1 सामुदायिक वन 1 पोखरी अभियान। 27 वटा सामुदायिक वनभित्र 27 वटै रिचार्ज पोखरी निर्माण। यो वर्ष थप 7 वटा वनभित्र 1-1 वटा रिचार्ज पोखरी बनाइने। म्याग्दी अन्नपूर्ण 7 स्थानको फेकण्डु भिर चर्किएर पहिरो खस्न थालेपछि दोसल्लेका 9 घर परिवार विस्थापित। पहिरोबाट थप 18 घर परिवार जोखिममा। र स्रोत खुलाउन नसकेपछि 52,50,000 सहित 4 जना पर्सा प्रहरीको फन्दामा। वीरगंज 10 आदर्शनगरमा रकम सहित पक्राउ परेका बिहार सीतामढी 12 को प्रसौनी र पर्साको बिन्दवासिनीका युवाको हिरासतमा बास।
3: इरानले ज्यान लिने धम्की दिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टर्कीबाट बेलायतसम्मको यात्रा गोप्य बनाइएको खुलासा भएको छ।
5: अङ्काराको नेटो शिखर सम्मेलनपछि ट्रम्पलाई टर्कीबाट बेलायत लैजाने क्रममा क्याटरिङ ट्रकमा लुकाएर सैन्य विमानसम्म पुर्याइएको वाशिङटन पोस्ट र न्यूयोर्क टाइम्सले खुलासा गरेका हुन्। शिखर सम्मेलनपछि ट्रम्पलाई C-32E सैन्य विमान मार्फत बेलायत लगिएको थियो, तर पत्रकार र व्हाइट हाउसका केही कर्मचारीलाई उहाँ पुरानै एयरफोर्स 1 मा यात्रा गरिरहेको विश्वास दिलाइएको थियो। बाट बेलायत निस्कनु अघि ट्रम्पले पनि पुरानो समयको सम्झनाका लागि पुरानो हल्का निलो रङको एयरफोर्स 1 मा जाने बताउनु भएको थियो। तर अङ्कारा विमानस्थलमा ट्रम्पलाई सामान ओसार्ने क्याटरिङ ट्रकमा लुकाएर अर्को सैन्य विमानसम्म पुर्याइएको थियो। पुरानो एयरफोर्स 1 लाई भने ट्रम्प त्यही विमानमा यात्रा गरिरहेको देखाउन प्रयोग गरिएको थियो। विमानभित्रका पत्रकारलाई समेत ट्रम्प त्यही विमानमा रहेको विश्वास थियो। विमान उड्ने बेला उनीहरूलाई झ्यालका पर्दा बन्द गर्न भनिएको थियो। व्हाइट हाउसका केही कर्मचारी समेत ट्रम्प त्यही विमानमा रहेको ठानिरहेका थिए। ट्रम्प बोकेको सैन्य विमान बेलायतको समयअनुसार राति 10:15 बजेतिर पुगेको थियो। पुरानो एयरफोर्स 1 भने त्यसको केही मिनटपछि मात्र बेलायत पुगेको थियो। बेलायत पुगेपछि ट्रम्पलाई फेरि पुरानो एयरफोर्स 1 मा लगिएको थियो। उहाँले त्यही विमानबाट ओर्लिए जस्तो गर्दै पत्रकारतिर हात हल्लाउँदै कतारले अमेरिकालाई उपहार दिएको नयाँ बोइङ विमानतिर जानुभएको थियो। व्हाइट हाउसका संचार निर्देशक स्टिभ च्युङले राष्ट्रपतिको सुरक्षाका लागि सबै उपाय अप्नाइएको बताउनु भएको छ।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रम्प फिफा अध्यक्ष जियानी इन्फान्टिनोको पक्षमा उभिनु भएको छ। निजी क्षेत्रलाई विश्वकप र अरू अन्तर्राष्ट्रिय खेलको हिस्सेदारी दिने प्रस्ताव ल्याएपछि इन्फान्टिनो चौतर्फी निशानामा परेका बेला ट्रम्पले उहाँलाई साथ दिनुभएको हो। हौस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अनुसारीको नमस्कार। आज कार्यक्रममा सरकारी सेवा प्रवाह, महँगी लगायतका विषयमा सत्तारूढ विपक्षी दलका सांसद बीच आरोप प्रत्यारोप,
1: भान्जामा ग्यास छैन, जनता महँगीको मारमा छन्,
2: वर्तमान सरकारले कामबाट उत्तर दिइरहेको छ,
0: के काङ्ग्रेसले असन्तुष्ट पक्षको आग्रह बमोजिम महाधिवेशन सम्बन्धी कार्यक्रम रोक्छ,
3: एउटा शिक्षाको आधारमा चाहिँ हामीले कुनै पनि प्रक्रिया रोक्नै मिल्दैन,
0: महामन्त्री गुरुराज घिमिरे र सिरियाका पदस्थ राष्ट्रपति बसर अल असदलाई एउटा अदालतद्वारा मृत्युदण्डको फैसला। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
4: विनिता दाहालबाट समाचार सुन्नुहोस्। सिरियाको एउटा अदालतले देशमा चलेको गृहयुद्धका क्रममा मानवता विरूद्धका अपराध गरेको आरोपमा अपदस्थ राष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको सजाय सुनाएको छ। बसर अल असद सन् 2024 आफ्नो परिवारसहित रूस भागेका थिए। उनलाई पूर्वनियोजित हत्या गरेको अभियोगमा दोषी ठहर गरिएको छ। विश्व मामिला संवाददाता जोआना किन भन्छिन्, सिरियाको अन्तरिम सरकारका अधिकारीहरूले पहिलाको सरकारमा रहेका मानिसहरूमाथि प्रत्यक्ष रूपमा उपस्थित गराएर र उनीहरूको अनुपस्थितिमा पनि मुद्दा चलाउने प्रक्रियालाई जारी राख्नेछन्। बीबीसीकी विश्व मामिला संवाददाता जोआना किनको भनाए, विद्रोह शुरू भएको दारा प्रान्तमा राजनैतिक सुरक्षाको जिम्मेवारी सम्हालेका अतिफ नाजिबलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ। कोलम्बियामा गएको भूकम्पका कारण मृत्यु भएको पुष्टि भएका मानिसहरूको संख्या अहिले कम्तीमा 169 पुगेको छ। सोमबार देशको पश्चिमी क्षेत्रमा 7.4 म्याग्निट्युडको भूकम्प गएको थियो। उद्धारकर्मीहरूले रातभरि काम गर्दै भत्किएका दर्जनौं भवनका भग्नावशेष मुनि फँसेका मानिसहरूको खोजी गरेका थिए। कोलम्बियाका नयाँ राष्ट्रपति अभेलार्डो डेला एस्प्रिएलाले आपतकालीन अवस्था घोषणा गरेका छन्। अमेरिका, इक्वेडर र भेनेजुएला लगायतका देशहरूले उद्धार टोली पठाउने प्रस्ताव गरेका छन्। थाइल्याण्डका प्रधानमन्त्रीले पछिल्ला केही दिनमा भएका दुई घातक गोलीकाण्डको प्रतिक्रिया स्वरूप नयाँ हतियार खरिद गर्ने अनुमति पत्र जारी गर्न रोक लगाएका छन्। थाइल्याण्डमा दर्ता गरिएका बन्दुकहरू घरमै राख्नुपर्ने हुन्छ र सार्वजनिक स्थानमा बोकेर हिँड्न पाइँदैन। गत साता बैंकक नजिकै भएको सामूहिक गोलीकाण्डमा एक किशोरले 8 हत्या गर्नुका साथै आत्महत्या गरेका थिए। जापानका मनोचिकित्सकहरूले बढ्दो संख्यामा बालबालिका स्मार्टफोनको लतमा परेको र यो समस्या व्यापक सामाजिक समस्याका रूपमा विकसित हुँदै गएको चेतावनी दिएका छन्। एकजना विशेषज्ञ रियुटा कावासिमाले छोटो भिडियोहरूलाई औंलाले स्वाइप गरेर निरन्तर स्क्रोल गर्न सकिने सुविधाले मानिसलाई निकै शक्तिशाली रूपमा लत लगाउने आकर्षण पैदा गर्ने बताएका छन्। 14 एक विद्यार्थीले दिनमा 11 बढी समय फोन प्रयोग गर्ने गरेको पत्ता लागेपछि अहिले उनको उपचार भइरहेको छ। एउटा अध्ययनले लामो समयसम्म हरेक दिन कम्तीमा 1 इन्टरनेट प्रयोग गर्ने बालबालिकामा 3 मौखिक बौद्धिक क्षमतामा तुलनात्मक रूपमा ह्रास देखिने गरेको पत्ता लगाएको छ। र प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोलाका कारण मृत्यु हुनेको संख्या 2000 नाघेको छ। स्वास्थ्य अधिकारीहरूले कङ्गोको इतिहासमै अहिले तीव्र गतिमा प्रकोप फैलिएको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। जवाफदेहिता, सरकारी सेवा प्रवाह, महँगी लगायतका विषयमा सत्ताधारी र विपक्षी दलका सांसदहरूबीच आरोप प्रत्यारोप भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले जनताका समस्या सम्बोधन गर्ने विषयमा सरकार गम्भीर नभएको आरोप लगाए भने सत्तारूढ दलका सांसदहरूले सरकार जवाफ दिनभन्दा काम गर्नमा व्यस्त रहेको दावी गरे। संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिबारे विपक्षी दलका सांसदहरूले आज पनि प्रश्न उठाए। सुनौ एक रिपोर्ट। आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसद अर्जुन नरसिंह केसीले सिङ्गो संसद प्रधानमन्त्रीसँग भए पनि उनले उपेक्षा गरेको आरोप लगाए। केसीले संसदप्रति प्रधानमन्त्रीको जवाफदेहितादेखि लिएर पछिल्लो समय जनताले भोगिरहेका समस्याबारे प्रश्न गरे।
1: देश र जनताको हितमा सिङ्गो संसद तपाईँको साथमा छ, तर संसदप्रति उपेक्षा गरेर होइन, आफ्नो जवाफदेहिता ऐच्छिक नमानेर संवैधानिक कर्तव्य पालना गर्नुहोस्। लोकतन्त्रमा परिणाम मात्र होइन, प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्छ भन्ने सोच देखिएन। सत्तामा आएको 100 दिनमै 1,00,000 युवा फर्काउने प्रतिबद्धता खोइ, किसानहरू मलको हाहाकारमा छन्, भान्जामा ग्यास छैन, जनता महगीको मारमा छन्। यस्तोमा सरकारको स्थिरता र सफलताको हाम्रो कामना हो। तर नवर्षन जो हो नवर्षन मेघ उसैको हुन्छ घर घर जस्तो नहोस्।
0: नेकपा एमालेकी सांसद क्षितिज थेबेले देश र जनताका खातिर प्रधानमन्त्रीलाई साथ दिन आफूहरू तयार रहेको बताए, तर सरकारका काम कारवाहीमा आफूहरूको सहयोग निर्भर गर्ने उनले उल्लेख गरे।
5: प्रधानमन्त्रीज्यूले एक्सप्रेस हो रोकिँदैन भने चाहिँ एक्सप्रेस गतिमा महँगी बढिराखेको छ। गत वर्षको तुलनामा यो वर्ष दोब्बर महँगी र मूल्य वृद्धि बढिसकेको छ। न त सरकारको कुनै राहत प्याकेज छ, अझ करमा कर थपेर न बिजुली बाल्न सकिन्छ, न शिक्षा, न स्वास्थ्य, न राइड सेयरिङ। जनता मारमा छ, महँगीले डाँट सकेको छ, मूल्य वृद्धिले आज जनतालाई आघात पारेको छ। म त्यही जनताको सेवकको नाताले म कसरी प्रधानमन्त्रीलाई साथ दिन सकौँ?
0: श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले सरकार कमजोर हुँदा मुलुकमा आगजनी, तोडफोड, धार्मिक विवादका घटना बढेको दावी गरे, तर बैठकमा सत्ताधारी रासोपाका सांसदहरूले सरकारका कामलाई विपक्षीहरूले नहेरेको आरोप लगाए। अहिले देखिएका समस्या वर्तमान सरकारकै कारणले सृजित भए जस्तो प्रस्तुत गरिएको भन्दै रासोपाका सांसद अशोक कुमार चौधरीले भने,
2: वर्तमान सरकारले कामबाट उत्तर दिइरहेको छ। सरकारको ध्यान आरोपको जवाब दिनुभन्दा पनि जनताको विश्वास जगाउने माखिन्द्रित देखिन्छ। बालेन सरकारले आश्वासन बाँड्ने होइन, बन्द उद्योग खोल्नलाई, चलाउनलाई, जनतालाई परिणाम दिन काम गरिरहेको छ।
0: रासोपाकै सांसद हरिमोहन भण्डारीले पुराना दलहरूले विगतका गल्तीहरू बिर्सेका आरोप लगाए।
6: विगतमा भएका विकृतिहरू नबिर्सेर साथीहरू अंगाल हाल्नुहोस् भनेर मैले सुरुमै भनेको थिएँ, तर उहाँ आफ्नो नेताको बहादुरी गरेर हिँड्नु भएको छ र त्यो बहादुरी कृपया अबदेखि नगर्नु होला।
0: आजको बैठकमा पनि विपक्षी दलका सांसदहरूले सीमाका विषयमा दिएको विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्रीले संसदमा आएर जवाफ दिनुपर्ने माग दोहोर्याए। अर्को विषय, नेपाली काङ्ग्रेसका असन्तुष्ट पक्षद्वारा आयोजना गर्न लागि राष्ट्रिय भेलाका आयोजक समिति संयोजक शशाङ्क कोइरालाले सभापति गगन थापालाई 15 महाधिवेशनसँग सम्बन्धित कार्यक्रम रोक्न र दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न आग्रह गरेका छन्। कोइरालाले पार्टी वैधानिकताको विवादको मुद्दा फेरि हेर्ने निर्णय गरेको सर्वोच्च अदालतले त्यसबारे अन्तिम टुङ्गो नलगाउँदासम्म त्यस्तो निर्णय नगर्न भनेका हुन्। पत्रमा सभापति थापालाई तत्कालीन महामन्त्री भनिएको छ। काङ्ग्रेस केन्द्रीय कार्य समितिलाई सम्बोधन गरिएको पत्र पार्टीका सबै तह र निर्वाचन आयोगलाई बुधार्थ दिइएको छ। यसै सन्दर्भमा साथी शरद केसीले नेता गुरुराज घिमिरेलाई पत्र पाउनु भयो भनेर सोधेका छन्।
3: शशाङ्क कोइरालाले पठाउनु भएको पत्रका बारेमा बाहिर हामीले सञ्चार माध्यममा सुनेका छौँ।
2: भनेको तपाईँहरूको हात परिसकेका छैन?
3: त्यही त, हामीले सञ्चार माध्यममा पत्र पठाउनु भयो उहाँहरूले भन्ने कुरा मात्रै थाहा पाएका छौँ।
2: अनि पत्रमा जुन बेहोरा देख्नुभयो तपाईँले, त्यसबारे तपाईँको प्रतिक्रिया के छ?
3: होइन, एउटा कुरा, हामी लोकतन्त्रवादी, हामीले सत्यलाई स्वीकार्न सक्नुपर्छ। बिपी कोइरालाको शिक्षा यही हो हामीलाई। सत्य के हो भने नेपाली कङ्ग्रेसको अहिलेको सभापति गगन कुमार थापा हो। अदालतको पुनरावलोकनको विषय टुङ्गिएर त्यो विषय नउल्टिउन्जेल नेपाली कङ्ग्रेसका साथीहरूले मात्रै होइन, नेपालले मात्रै होइन, संसारले गगन कुमार थापा नै सभापति हो भन्ने कुरा अन्तिम सत्य हो।
2: भनेपछि तपाईँहरूको यो पत्रको व्यवहारमा सबभन्दा चित्त दुखाइ चाहिँ पार्टी सभापति गगन थापालाई तत्कालीन महामन्त्री भने हुनाले हो?
3: अब सत्यलाई बङ्ग्याउन खोज्नु हुँदैन कसैले पनि।
2: तर अब एउटा राजनीतिक अडान लिइराख्या, एउटा मान्यता बोकिरा, दुईटा खेमा भइसकेपछि विपरीत धारमा त स्वाभाविकै थियो त्यो त। तर त्यसका अन्तर्वस्तु जुन छ नि पत्रमा, त्यो बारेमा तपाईँको प्रतिक्रिया जान्न खोजेको मैले। किनभने निर्णय रोक्का गर्नु, अब दुर्गामी निर्णयहरू नगर्नु भन्ने खालको जुन कुरा छ नि, त्यो तपाईँहरू मान्नुहुन्छ कि मान्नुहुन्न?
3: होइन, हामी नेपालको संविधान अन्तर्गत गठन भएका क्रियाशील नेपालका संवैधानिक निकाय र सम्मानित सर्वोच्च अदालतले मान्यता दिएको नेपाली कङ्ग्रेसको केन्द्रीय सभापति गगन कुमार थापाको कुरा गर्दैछौँ हामी। त्यसो भएको हुनाले चाहिँ अहिले त्यो विषयलाई असत्य हो भन्न अहिले मिल्दैन। र जुन निकायले वैधानिकता दिएको छ, जुन निकायले आधिकारिकता दिएको छ, त्यो निकाय नबोलुन्जेलका लागि, त्यो अन्यथा नहुन्जेलका लागि पार्टीका गतिविधिहरू रोक्न मिल्दैन। त्यो कुरा नै अगाडि बढ्छ।
2: त्यो एउटा कानुनी पक्ष भयो तपाईँले भनेको। अदालतले पुनरावलोकन गर्ने भनिसकेपछि अब एउटा पक्षको भनाइ चाहिँ के भने, अब पुरानो स्थितिमा आयो कङ्ग्रेसको अवस्था भन्ने छ। त्यसमा बहस होला, कानुनी पक्षहरू होलान्, धारणा होलान्। यदि सहमति खोज्ने हो, काङ्ग्रेस मिलाउने हो भनेपछि त तपाईँहरूले ल ठिक छ नि त, सामूहिक रूपमा एकताको प्रयास गर्ने एउटा वातावरण बनाउने हो भने त यो निर्णायक बिन्दु बन्न सक्थ्यो नि, होइन?
3: होइन, तपाईँले अहिले भन्नुभएको कुरा चाहिँ सत्य हो। पार्टीका नेताहरू बिचमा समझदारी भएर नेताहरूका बिचमा चाहिँ संवादको माध्यमबाट एउटा चाहिँ हामीले एउटा अन्डरस्ट्यान्डिङ समझदारी बनाउने हो भने, जसका लागि हामीले हिजो पनि प्रयत्न गरेका थियौँ, उहाँहरूसँग औपचारिक अनौपचारिक कुराकानी भएको थियो। अहिले पनि त्यो स्पेस बाँकी नै छ, त्यो ठाउँ बाँकी नै छ। यो अहिले नयाँ प्रकरण पुनरावलोकनको प्रकरण आएपछि पनि त्यो ठाउँ बाँकी नै छ र यसलाई चाहिँ पार्टीका सबै नेताहरू एकै ठाउँ बस्ने एउटा मौकाको रूपमा, अवसरको रूपमा पनि लिनुपर्छ भनेर मैले बोलेको पनि छु, लेखेको पनि छु। त्यसो भएको हुनाले हाम्रो धारणा के हो भने यो अहिलेको जुन विकसित घटनाक्रमलाई पनि हामीले चाहिँ सबै नेताहरू एकै ठाउँ बसेर पार्टीको 15 महाधिवेशन विधिवत रूपबाट सम्पन्न गर्ने अवसरको रूपबाट उपयोग गर्न सक्छौँ।
2: तर होइन, तपाईँहरूले पनि त पहिले वैशाखमा महाधिवेशन गर्ने भन्नुभयो, भदौमा गर्ने भन्नुभयो, आखिर पुसमा सार्नु भयो। त्यो यदि सहमतिको मिलन मिल्नु हुन सक्छ भने, त्यो सम्भावना छ भने, त्यो रोक्नमा किन प्रतिष्ठाको विषय बनाउनु भयो भन्नु खोजेको मैले?
3: होइन, विगतमा हामीले 15 महाधिवेशनको तिथि तत्कालीन कार्य समितिले सारेको हो। हामी विशेषबाट नेतृत्वमा आइसकेपछि हामीले कुनै मिति सारेको छैन। 15 महाधिवेशनको प्रक्रिया जुन मितिबाट प्रारम्भ गर्छौँ भनेका छौँ, हामीले त्यही मितिबाट प्रारम्भ गर्ने तयारीमा हामी छौँ। तपाईँले भन्नुभएको कुरा चाहिँ के हो भने, अघि पनि मैले सङ्केत गरेँ, नेताहरूको बिचमा बसेर समझदारी भयो भने सबभन्दा ठुलो विधान त्यही हो, सबभन्दा ठुलो कानुन त्यही हो। तर नेताहरूको बिचमा समझदारी नै नभइकन चाहिँ उहाँहरूले पठाउनु भएको सार्वजनिक भएको एउटा चिठीको आधारमा चाहिँ नि हामीले कुनै पनि प्रक्रिया रोक्नै मिल्दैन।
0: नेपाली काङ्ग्रेसका नेता गुरुराज घिमिरे साथी शरद केसीसँग कुरा गर्दै साँझ पखमा एउटा विषय संक्षेपमा। सरकारले तराई मधेसमा हालै भएका साम्प्रदायिक तनावका क्रममा ज्यान गुमाएका 4 जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्री परिषदको आज बसेको बैठकले सुनसरीका 3 जना र सिराहाका 1 जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको हो। त्यसै गरी मन्त्री परिषदको बैठकले भूतपूर्व महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसिलको सेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने र पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सिलर कार्यालय खोल्ने सहमति दिने निर्णय गरेको प्रवक्ता पोखरेलले बताए। उनका अनुसार बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने निर्णय पनि गरेको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय। सिरियाको एउटा अदालतले अपदस्थ राष्ट्रपति बशर अल असदलाई देशको गृहयुद्धका बेला युद्ध अपराध र मानवता विरुद्धका अपराध गरेको ठहर गर्दै उनको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको छ। सन् 2024 डिसेम्बरमा असदको शासन ढलेपछि उनी आफ्नो परिवारसहित दमास्कसबाट रुसको राजधानी मस्को भागेका थिए। त्योसँगै उनको परिवारले 5 दशकसम्म सिरियाको सत्तामाथि राखेको नियन्त्रण गुमेको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता धालबाट।
4: दक्षिणी सिरियाको दारा प्रान्तका पूर्व राजनैतिक सुरक्षा प्रमुख अतिफ नाजिबलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ। उनीमाथि अदालतमा मुद्दा चलाइएको थियो र न्यायाधीशले सजाय सुनाउँदा उनी कारागारमा लगाइने लुगा लगाएर अदालतभित्रको कठघरामा उपस्थित थिए। दारालाई असदको शासन विरुद्धको विद्रोह सुरु भएको स्थानका रूपमा व्यापक रूपमा लिइन्छ। सन् 2011 मार्च महिनामा सरकार विरोधी नाराहरू भित्ता लेखेको आरोपमा केही किशोरहरूलाई पक्राउ गरी यातना दिएको घटनापछि दारा सहरमा विरोध प्रदर्शन सुरु भएको थियो। सुरक्षा बलहरूले ती प्रदर्शनमाथि हिंसात्मक दमन गरे। त्यो दमनले देशभरि विरोध प्रदर्शन फैलिन र अन्ततः गृहयुद्धमा परिणत हुन योगदान पुर्यायो। उक्त गृहयुद्धमा लाखौं मानिस मारिएका थिए। 50 वर्षभन्दा बढी समयसम्म सिरियामा शासन गरेको असद शासनसँग सम्बन्धित अधिकारीहरूमाथि सिरियाको अन्तरिम सरकारले यसै वर्षको सुरुदेखि मुद्दा चलाउन थालेको हो।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: the Lion Buddy.
1: On air.
0: At night.
1: On the smart speaker. On host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: नेपाली काङ्ग्रेसका सांसदले प्रधानमन्त्री बालेन्द्र शाहसँग एक रूपियाँको सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउनुको कारण मागेका छन्। आज प्रतिनिधि सभा बैठकमा बोल्दै अछामका काङ्ग्रेस सांसद भरत कुमार स्वार,
4: कहाँ नभएका मेयर हुँदा अखण्ड नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेको हामी सबैले देखेको कुरा हो, तर आज त्यो चुच्चे नक्सा मेटाएर एक रूपियाँको सिक्का थाप्नु के बाध्यकारी अवस्था उहाँमाथि आइपर्यो।
3: खाना पकाउने ग्यास अभावलाई लिएर प्रतिनिधि सभा सांसद आक्रोशित भएका छन्। प्रतिनिधि सभा बैठकमा चन्देश्वर मण्डलले कालोबजारी गर्नेमाथि कारवाही नभएको भन्दै सरकारको आलोचना गर्नुभएको छ।
5: अहिले महँगी आकाशिएको छ, कृत्रिम अभाव छ भन्ने नियमन किन हुँदैन? कालाबजारीहरूलाई कारवाही किन हुँदैन? किसानलाई मलको अभाव छ, हस्पिटलमा उपचारको अभाव छ, खाना पकाउने ग्यासको अभाव छ, पासपोर्टको लागि युवाहरू बिहान 9 बजेदेखि 5 बजेसम्म लाइनमा बस्छन् तर पासपोर्ट उपलब्ध हुँदैन।
3: सरकारले 24 वटा खनिज पदार्थको रोयल्टी निर्धारण गरेर खानी तथा खनिज पदार्थ ऐन संशोधन विधेयक ल्याएको छ।
6: प्रतिनिधि सभामा ल्याइएको विधेयकमा 3 वटा वर्गभित्र पर्ने 24 वटा खनिज र तिनका उपसमूह निर्धारण गरिएको हो। सुझावका लागि ल्याइएको विधेयकमा सुन, चाँदी, मर्करी, क्रिस्टल, ग्रेफाइट, कोरन्डम, टुर्मालिन जस्ता खनिजको रोयल्टी दर निर्धारण गरिएको छ। उद्योगले कोरन्डमका लागि सबभन्दा बढी रोयल्टी तिर्नुपर्नेछ। अधातु वर्गमा रहेको यो खनिजका लागि प्रति केजी 25,000 रुपियाँ निर्धारण गरिएको छ। यो वर्गमा रुबी, सफर, इमरल्ड लगायत खनिज पर्नेछन्। यस्तै एक्युमेरिन बेरिलको प्रति केजी 15,000 रुपियाँ रोयल्टी पर्नेमा काइनाइट सुन पनि छन्। विधेयकमा युरेनियम र थोरियम जस्ता रेडियोथर्मिक खनिज, लिथियम जस्ता खनिज पनि समेटिएका छन्। सरकारले अनुमति बिना कुनै पनि खनिज उत्खनन गरेमा 10 वर्षसम्म कैद सजाय हुने व्यवस्था विधेयकमा गरेको छ।
3: रौतहटको लाल बकैया नदीमा नुहाउन गएका 3 जना बाल बालिका बेपत्ता भएका छन्। देवाही गुनाही 2 लक्ष्मीनियाका 10 वर्षीय मोहम्मद रहमतुल्लाह सहित सोही उमेरका रोशन खातुन र सबनब खातुन बेपत्ता भएको प्रहरीले जनाएको छ। आज दिउँसो 2 बजे नदीमा नुहाउन पसेका बेला डुबेर बेपत्ता भएको स्थानीयले बताएका छन्। बाल बालिकाको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको सशस्त्र प्रहरी बल रौतहटले जनाएको छ। बजेट पेश गर्न नसकेका 4 पालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव नेतृत्वको टोली पठाउने भएको छ। मन्त्रालयले मधेस प्रदेशका 3 पालिकालाई बजेट ल्याउन स्थलगत सहजीकरणका लागि सहसचिवको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र र नेपाल नगरपालिका संघका अध्यक्ष लगायतका प्रतिनिधिको संयुक्त टोली पठाउन लागेको हो। यो टोलीले धनुषाको कमला नगरपालिका सहित रौतहटका गरूडा, फतुवा, विजयपुर र मौलापुर नगरपालिका पुगेर जनप्रतिनिधि, कर्मचारी र सरकारवालासँग छलफल गर्नेछ। टोलीले बजेट निर्माण र नगरसभा सञ्चालनमा देखेका समस्या पहिचान गर्दै समन्वय गर्ने मन्त्रालयले जनाएको छ। अब खबर फटाफट।
7: रैथाने कोदोको बिउ बचाउन स्याङ्जाको वालिङ 1 मा कोदो खेती सुरु। 30 रोपनीमा कोदो खेती हुँदै सरकारले सिफारिस गरेको काभ्रे 2 जातको कोदोको मूल बिउ उत्पादन गरिने। गएको वर्ष दिनमा कोशी प्रदेशभरमा नियम पालना नगर्ने 95,000 सवारी साधन ट्राफिकको कारबाहीमा 9,42,00,000 जरिवाना असुली, झापाबाट 2,40,00,000 र ताप्लेजुङबाट 8,07,000 उठ्यो। मुलुकका सहरी क्षेत्रमा यसै वर्षदेखि उच्च गतिको मोबाइल ब्रोडब्यान्ड 5G सेवा सुरु हुँदै आउँदो 9 वर्षभित्र मुलुकभर 5G को पहुँच पुर्याउने लक्ष्य। अण्डाको माग बढ्न थालेपछि व्यवसायीले भाउ फेरि बढाए। सबभन्दा ठूलो XL अण्डा क्रेटको 560, ठूलो अण्डाको 545, मझौलाको 500 तोकियो। उत्पादनको मूल्य अझै उठ्न गाह्रो परेको तर्क। स्याङ्जामा 1 सामुदायिक वन 1 पोखरी अभियान, 27 वटा सामुदायिक वनभित्र 27 वटै रिचार्ज पोखरी निर्माण। यो वर्ष थप 7 वटा वनभित्र 1-1 वटा रिचार्ज पोखरी बनाइने। म्याग्दी अन्नपूर्ण 7 स्थानको फेकण्डु भीर चर्किएर पहिरो खस्न थालेपछि दोसल्लेका 9 घर परिवार विस्थापित, पहिरोबाट थप 18 घर परिवार जोखिममा। र स्रोत खुलाउन नसकेपछि 52,50,000 सहित चारजना पर्सा प्रहरीको फन्दामा वीरगंज 10 आदर्श नगरमा रकम सहित पक्राउ परेका बिहार सीतामढी 12 प्रसौनी र पर्साको बिन्दवासिनीका युवाको हिरासतमा बास।
3: पाकिस्तानको ब्रोड पिक आरोहणको क्रममा हिम पहिरोमा परेर ज्यान गुमाएका थप 3 नेपाली आरोहीको शव नेपाल ल्याइएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS कुल कर्म रेडियो हो।

0: जापानिज इन्सेफ्लाइटिस जे भारतको संक्रमणबाट एक महिनामा 9 जनाको मृत्यु भएको छ। जापानिज इन्सेफ्लाइटिस जे भाइरसको संक्रमणबाट एक महिनामा 9 जनाको ज्यान गएको हो। अन्य 37 जना संक्रमित अस्पतालमा भर्ना भएका छन्। नेपालमा किटजन्य रोगहरू मध्ये जे सबैभन्दा धेरै मृत्यु गराउने रोगमा पर्छ। केही वर्ष यता जेईले प्रकोपकै रूप लिन थालेको छ। जेई एसिया तथा पश्चिमी प्रशान्त क्षेत्रका केही भागमा स्थानीय रूपमा पाइने भाइरल मस्तिष्क संक्रमण हो। जेई भाइरस संक्रमित क्युलेक्स जातका लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ। यो लामखुट्टेको टोकाइबाट सर्ने फ्लाइवी भाइरस हो। डेङ्गी, जिका, पहेँलो ज्वरो र वेस्ट नाइल भाइरस पनि यही समूहमा पर्छन्। सुँगुर र हाँस यो भाइरसको मुख्य स्रोत मानिन्छ। सुँगुर पाल्ने व्यक्ति तथा धानखेत आसपास बसोबास गर्नेहरू संक्रमणको जोखिममा हुन्छन्। न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा कानून व्यवसायलाई सिफारिस नगर्ने तयारी गरेको छ। नेपाल बार एसोसिएसनको सिफारिसमा वा कानून व्यवसायलाई सिधै न्यायाधीश बनाउने परम्परा तोड्ने तयारी परिषदले गरेको हो। परिषदका एक सदस्यले कम्तीमा यस पटक करियर जजबाट मात्रै सर्वोच्चको न्यायाधीश बनाउने अभ्यास शुरू गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। न्यायाधीश नियुक्तिमा सधैँ प्रश्न उठ्ने गरेकाले राजनीतिक गन्धको आरोप नआओस् भन्नका लागि पनि योपल्ट फरक शैलीमा सिफारिस गरिने उहाँले बताउनुभयो। मानव अधिकार संरक्षण र सामाजिक न्यायका लागि संविधानले गठन गरेका 8 संवैधानिक आयोगका सिफारिस कार्यान्वयनमा सरकारको उदासीनता देखिएको छ। आयोगहरूले उजुरीमाथि अनुसन्धानदेखि नीतिगत सुधारसम्मका विषयमा वर्षौंदेखि सरकारलाई सिफारिश गर्दै आए पनि औसतमा 14% मात्रै पूर्ण कार्यान्वयनमा गएको तथ्याङ्क छ। संविधानले मानवाधिकार र सामाजिक न्यायसँग सम्बन्धित विषयमा सरकारलाई निगरानी र जवाफदेही बनाउन 8 संवैधानिक आयोगको व्यवस्था गरेको छ। संविधानको भाग 25 र 27 अनुसार राष्ट्रिय मानवाधिकार आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय समावेशी आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, त्यस्तै राष्ट्रिय थारू आयोग, राष्ट्रिय मधेसी आयोग र राष्ट्रिय मुस्लिम आयोग गठन भएका छन्। तर राष्ट्रिय मानवाधिकार आयोगदेखि महिला, दलित, आदिवासी जनजाति, थारू, मधेसी, मुस्लिम र समावेशी आयोगका कैयौं सिफारिस कागजमै सीमित छन्। यी आयोगलाई सम्बन्धित विषयमा उजुरी लिने, अनुसन्धान गर्ने र आवश्यक कार्यवाही र नीतिगत सुधारका लागि सरकारलाई सिफारिश गर्ने संवैधानिक अधिकार छ। राष्ट्रिय मानवाधिकार आयोगका सिफारिश कार्यान्वयन गर्न सरकार बाध्यकारी देखिएको छ। राष्ट्रिय मानवाधिकार आयोग ऐन 2068 दफा 17 उपदफा 10 गम्भीर मानवाधिकार उल्लंघनका घटनामा आयोगले मुद्दा चलाउने गरेको सिफारिश कार्यान्वयनमा प्रत्यक्ष अवरोध सिर्जना गरेको थियो। यो प्रावधान अनुसार महान्यायाधिवक्ताले मुद्दा चलाउन नमिल्ने निर्णय गरेमा त्यसको कारणसहित आयोगलाई जानकारी गराए पुग्ने व्यवस्था थियो। आयोगको सिफारिश कार्यान्वयन गर्नुपर्ने बाध्यकारी व्यवस्था थिएन। यो प्रावधान अन्तरिम संविधान 2063 धारा 132 उपधारा 2 रहेको आयोगको अधिकारसँग बाझिएको भन्दै अधिवक्ता ओम प्रकाश अर्याल र पूनम देवी महर्जनले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो। अवैध रूपमा नाबालिगको डिम्ब कारोबारमा जोडिएकी प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर नूतन शर्मा ठाकुरमाथि नेपाल मेडिकल काउन्सिलले अनुसन्धान शुरू गरेको छ। काउन्सिलले 12 साउनमा स्पष्टीकरण सोधेर पत्र काटेको थियो, तर यसको चित्त बुझ्दो जवाफ नआएको भन्दै काउन्सिलले बोलाएर सोध्ने तयारी भइरहेको जनाएको छ। काउन्सिलका अनुसार डाक्टर शर्माले आफूमाथि लागेका आरोप ढाकछोप गर्ने गरी लिखित जवाफ पठाउनु भएको छ। नाबालिगको डिम्बको अवैध कारोबारमा संलग्न रहेको देखिएपछि डाक्टर शर्मा विरूद्ध गएको 21 साउनमा सरकारी वकिल कार्यालय ललितपुरमा बयान भएको थियो। बयानका क्रममा उनले नाबालिगको डिम्ब कारोबार नगरेको तर दान गर्न तयार वयस्क महिलाको भने डिम्ब कारोबार गरेको स्वीकार गरेकी थिइन्। उनको यो बयान स्वास्थ्य मन्त्रालय मात्र नभई सर्वोच्च अदालतको समेत आदेश विपरीत हो। सर्वोच्चले वर्ष दिन अघिबाटै अवैध रूपमा डिम्ब निकालेर बिक्री वितरण गर्ने काममा रोक लगाएको थियो। न्यायाधीश टेक प्रसाद ढुङ्गानाको इजलासले निवेदनको अन्तिम टुगो नलागेसम्मको अवधिभर डिम्ब निष्कासनमा रोक लगाएको थियो। भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्व मन्त्री गोविन्द राज जोशीले जेल नै नबसी सबै कैद छुट पाउनु भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: गोरखा रेडियो
1: सैन्य समुदायमा
2: बेलायत भरि
1: ऑन एयर
2: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
3: प्ले बीएफबीएस
2: यो बीएफबीएस गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
4: महाकाली नदीमा पानीको बहाव 1,08,000 क्युसेक नागेको छ। आज राति 9 बजे गरिएको मापन अनुसार बहाव 1,08,000 क्युसेक नागेको इलाका प्रहरी कार्यालय गड्डा चौकीका प्रमुख जीवन गुरुङले जानकारी दिनुभएको छ। नदीमा जलस्तर बढेपछि सवारी आवागमन प्रभावित भएको छ। शारदा ब्यारेज बनबासा पुलमा बेलुकी 5 बजेपछि चारपाङ्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको गुरुङले बताउनुभयो। पानीको बहाव बढ्दै गएपछि पुलमा भारतीय पक्षबाट चारपाङ्रे सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। ठूला सवारी साधन आवागमनमा रोक लगाउँदा भारततर्फ आवागमन प्रभावित भएको छ। साना सवारी साधन भने चलिरहेका उहाँले बताउनुभयो। पुल जीर्ण भएकाले भारतीय पक्षले महाकाली नदीमा पानीको बहाव 1,00,000 क्युसेक नाग्दा पुलमा ठूला सवारी साधन आवागमनमा रोक लगाउँदै आएको उहाँले बताउनुभयो। सरकारले सुनसरी र सिराहाको प्रदर्शनमा गोली लागेर ज्यान गुमाएका 4 जनालाई शहीद घोषणा गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो।
5: नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र सब वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने, सुनसरी सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने, पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सिलर कार्यालय काउन्सिलर अफिस खोल्न सहमति दिने, वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा श्री निर्मल कुमार उप्रेती 12 नियुक्ति गर्ने र अन्त्यमा पूर्व महालेखा परीक्षक श्री टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने।
4: गणपूरक संख्या नपुगेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। ढिलासम्म चलेको सदनमा खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन। सभामुख टिपी अर्यालले निर्णयार्थ प्रस्तुत गर्न खोज्दा कांग्रेस सचेतक निष्कल राईले गणपूरक संख्या यकिन गर्न माग गर्नुभएको थियो। 3 मिनट घण्टी बजाएर गणना गर्दा गणपूरक संख्या नपुगेपछि सभामुखले अर्को बैठकमा प्रस्ताव पेश हुने बताउँदै भदौ 1 गते दिउँसो 1 बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो। व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धिकरणको मुद्दामा विशेष अदालतले 1 करोड़ धरोटी मागेको छ। आज भएको थुनछेक बहसपछि गोल्छासँग अदालतले 1 करोड़ धरोटी मागेको हो। न्यायाधीश वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले धरोटी माग गर्ने आदेश दिएको हो। त्यसअघि बकपत्र गराइएको थियो। व्यवसायी गोल्छा यसअघि पनि 1 करोड़ धरोटी बुझाएर रिहा हुनुभएको थियो। गएको साउन 12 गते काठमाडौँ जिल्ला अदालतले बीमा सम्बन्धी कसुरमा 75 लाख र धितोपत्र सम्बन्धी कसुरमा 25 लाख गरी 1 करोड़ धरोटी माग गरेको थियो। नेपाली काँग्रेसको इतर पक्षले 15 महाधिवेशनका सबै प्रक्रिया स्थगित गर्न संस्थापनसँग माग गरेको छ।
6: इतर पक्षको राष्ट्रिय भेला आयोजक समिति संयोजक डाक्टर शशाङ्क कोइरालाले केन्द्रीय कार्य समितिलाई पत्र बुझाउँदै 15 महाधिवेशन सम्बन्धी सबै गतिविधि यथास्थितिमा राख्न माग गर्नुभएको हो। काँग्रेस संस्थापन पक्षले आउँदो असोज 16-19 महाधिवेशन गर्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालय सानेपामा दर्ता गराइएको ध्यानाकर्षण पत्रमा सर्वोच्चबाट पुनरावलोकनको निशा जारी भएकाले वर्तमान नेतृत्व र संरचना को वैधानिकतामाथि कानूनी प्रश्न खड़ा भएको दावीसहित महाधिवेशनका गतिविधि रोक्न माग गरिएको छ। पत्रमा अदालतको अन्तिम फैसला नआएसम्म दीर्घकालीन प्रभाव पार्ने कुनै राजनीतिक, सांगठनिक र आर्थिक निर्णय नगर्न तथा सबै संरचनालाई साबिक अवस्थामा राख्न माग गरिएको छ। पत्रमा वर्तमान सभापति गगन थापालाई तत्कालीन महामन्त्रीको हैसियतमा पत्र दिइएको छ। थापा सहित प्रदेश, जिल्ला, क्षेत्रीय, पालिका, वडा कार्य समिति र निर्वाचन आयोगलाई समेत बुधार्थ दिइएको यो पत्रमा अदालतमा विचाराधीन मुद्दालाई असर पार्ने गरी गतिविधि अघि बढाएमा अदालतको अवहेलना र कानूनी प्रतिकूलताको जिम्मेवार हुने चेतावनी समेत दिइएको छ।
4: पोखराको पृथ्वी चोकमा वर्षौंदेखि सड़क पेटी तथा फुटपाथबाट सञ्चालन हुँदै आएका बस आजदेखि बस पार्क भित्रबाटै छुट्न शुरू गरेका छन्। सड़क पेटीमा बस पार्किङ तथा यात्रु चढ़ाउने झार्ने काम हटाएर बस पार्क भित्रैबाट बस छुट्ने व्यवस्था मिलाइएको हो। सड़क पेटी र फुटपाथमा बस तथा अन्य सवारी साधनको अव्यवस्थित पार्किङका कारण पृथ्वी चोकदेखि चाइना पुलसम्मको क्षेत्र लामो समयदेखि अस्तव्यस्त थियो। फुटपाथ समेत बस सञ्चालन र यात्रु चढ़ाउने झार्ने काममा प्रयोग हुँदा पैदल यात्रुले सास्ती खेप्दै आएका थिए। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सुजित कुमार देवकोटाले पोखरा महानगरमा चल्ने नगर बस बाहेक जिल्ला बाहिर जाने तथा लामो दूरीका बस पार्कभित्रबाटै छुट्ने व्यवस्था गरिएको बताउनुभयो। बस पार्क अगाडिका यातायात समितिका अव्यवस्थित टिकट काउन्टर समेत हटाइने ट्राफिक प्रहरीले जनाएको छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: प्रतिनिधि सभाको शून्य समयमा विपक्षी र सत्तारूढ दलका सांसदले समेत सरकारको आलोचना गरेका छन्। कांग्रेस सांसद अर्जुन नरसिंह केसीले विधि अनुसार नचलेकै कारण प्रधानमन्त्री एक्लिएको टिप्पणी गर्नुभएको छ। पाका सांसद केसीले सरकारको स्थायित्वमाथि नै प्रश्न उठाउनु भएको छ।
1: प्रधानमन्त्रीको एक्लै हिँड्ने लहर हो कि एक्लै पर्नु भएको? देश र जनताको हितमा सिंगो संसद तपाईँको साथमा छ, तर संसद प्रति उपेक्षा गरेर होइन, आफ्नो जवाफदेहिता ऐच्छिक नमानेर संवैधानिक कर्तव्य पालना गर्नुहोस्। संवैधानिक संस्थाहरू कार्यपालिकाका लाचार छाया बन्दैछन्। राम्रा प्रयासहरू पनि हचुवा विधिविहीन प्रक्रिया देखिए। लोकतन्त्रमा परिणाम मात्र होइन, प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्छ भन्ने सोच देखिएन। सत्तामा आएको 100 दिनमै 1 लाख युवा फर्काउने प्रतिबद्धता खोइ। किसानहरू मलको हाहाकारमा छन्। भान्जामा ग्यास छैन। जनता महगीको मारमा छन्। बिजुलीको टुङ्गो छैन। राजधानीको लागि उस्तै ताती छ। सुगुम्बासीको बिचल्ली छ। बेरोजगारी बढ्दैछ। यस्तोमा सरकारको स्थिरता र सफलताको हाम्रो कामना हो। तर नवर्षन जो हो नवर्षन मेघ उसैको हुन्छ घर घर जस्तो नहोस्।
0: रासोपा सांसद आशिका तामाङले कविताको शैलीमा सरकारको काममाथि प्रश्न उठाउनु भएको छ।
2: ग्यास ग्यास ग्यास भएन भने रोकिन्छ खाने गाँस। हातमा छ ग्यास तर बजारमा छैन ग्यास। पहुँच हुनेवालाहरूले लान्छन् छानी छानी 3 वटासम्म भरिभरि सिलिन्डरका ग्यास। अनि हुँदैन त छिमेकीको घरमा आकार भोग र प्यास। सरकार भन्छ पुग्नेछ ग्यास। जनताहरू रात दिन खाली सिलिन्डर बोकी सडकमा छ उठी बास। थानकोटको मान्छे खाली सिलिन्डर बोकी पुग्नु पर्छ बालाजु र टेकु। इनका मनको पीडा म कहाँ गई पोखु। लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो हिमालय फेदी मुन्तिर कहिले बन्छ ग्यास भर्ने पदेरो।
0: खाना पकाउने ग्यास अभावलाई लिएर प्रतिनिधि सभा सांसद आक्रोशित भएका छन्। प्रतिनिधि सभा बैठकमा चन्देश्वर मण्डलले कालोबजारी गर्नेमाथि कारवाही नभएको भन्दै सरकारको आलोचना गर्नुभएको छ।
3: अहिले महगी आकाशिएको छ, कृत्रिम अभाव छ भन्ने नियमन किन हुँदैन? कालाबजारियाहरूलाई कारवाही किन हुँदैन? किसानलाई मलको अभाव छ, हस्पिटलमा उपचारको अभाव छ, खाना पकाउने ग्यासको अभाव छ। पासपोर्टको लागि युवाहरू बिहान 9 बजेदेखि 5 बजेसम्म लाइनमा बस्छन् तर पासपोर्ट उपलब्ध हुँदैन।
0: नेपाली काँग्रेसका सांसदले प्रधानमन्त्री बालेन्द्र शाहसँग 1 रुपियाँको सिक्काबाट नेपालको चुच्चे नक्सा हटाउनुको कारण मागेका छन्। प्रतिनिधि सभा बैठकमा बोल्दै अछामका सांसद भरत कुमार स्वार,
4: कानबाका मेयर हुँदा अखण्ड नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेको हामी सबैले देखेको कुरा हो। तर आज त्यो चुच्चे नक्सा मेटाएर 1 रुपियाँको सिक्का थाप्नु के बाध्यकारी अवस्था उहाँमाथि आइपर्यो।
0: सरकारले 24 वटा खनिज पदार्थको रोयल्टी निर्धारण गरेर खानी तथा खनिज पदार्थ ऐन संशोधन विधेयक ल्याएको छ।
5: प्रतिनिधि सभामा ल्याइएको विधेयकमा 3 वटा वर्गभित्र पर्ने 24 वटा खनिज र तिनका उपसमूह निर्धारण गरिएको हो। सुझावका लागि ल्याइएको विधेयकमा सुन, चाँदी, मर्करी, क्रिस्टल, ग्रेफाइट, कोरन्डम, टुर्मालिन जस्ता खनिजको रोयल्टी दर निर्धारण गरिएको छ। उद्योगले कोरन्डमका लागि सबभन्दा बढी रोयल्टी तिर्नुपर्नेछ। अधातु वर्गमा रहेको यो खनिजका लागि प्रति केजी 25,000 रुपियाँ निर्धारण गरिएको छ। यो वर्गमा रुबी, सफर, इमरल्ड लगायत खनिज पर्नेछन्। यस्तै एक्युमेरिन बेरिलको प्रति केजी 15,000 रुपियाँ रोयल्टी पर्नेमा काइनाइट सुन पनि छन्। विधेयकमा युरेनियम र थोरियम जस्ता रेडियोथर्मिक खनिज, लिथियम जस्ता खनिज पनि समेटिएका छन्। सरकारले अनुमति बिना कुनै पनि खनिज उत्खनन गरेमा 10 वर्षसम्म कैद सजाय हुने व्यवस्था विधेयकमा गरेको छ।
0: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीका करार मासिक तथा दैनिक जालादारी श्रमिकले भक्तपुर सानो ठेमीमा परिषदको केन्द्रीय कार्यालय घेराउ गरेका छन्। रोजगारीको सुरक्षा, कामको निरन्तरता र सेवा सुविधा सुनिश्चितता लगायतका माग राख्दै करार श्रमिक संघर्ष समितिले सिटिभिटीको केन्द्रीय कार्यालय घेराउ गरेको हो। 17 वर्षीय किशोरीलाई आर्थिक प्रलोभनमा पारेर डिम्ब ओभम निकालिएको गम्भीर घटनाबारे संसदमा चर्चा भएको छ।
6: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद स्मृति सेन्चुरीले संवेदनशील घटनाबारे सदनको ध्यान आकर्षण गराउनु भएको हो। सांसद सेन्चुरीका अनुसार गएको साउन 14 गते किशोरीलाई 30,000 रुपियाँको प्रलोभन देखाई राधिका गोतामे, प्रासन अधिकारी र डाक्टर नूतन शर्मा सहितको समूहले डिम्ब निष्कासन गराएका थिए। बालिकाको महिनावारी चक्र ट्र्याक गरी 10 दिनसम्म हर्मोनल इन्जेक्सन दिएर डिम्ब निकालेको उहाँको भनाइ छ। डिम्ब निष्कासनपछि स्वास्थ्यमा गम्भीर समस्या आई बालिका बेहोस हुने, पेट र कम्बर दुख्ने तथा बान्ता हुने भएपछि त्रिवी शिक्षण अस्पताल लगिएपछि चिकित्सकहरूले बालिकाको डिम्ब निकालिएको पुष्टि गरेका हुन्।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: सरकारले झुटा विवरण पेश गरेर राहदानी र नागरिकता लिनेलाई जरिवाना मात्रै तिलाउने गरी राहदानी ऐन 2076 संशोधन गर्न लागेको छ.
4: गएको शुक्रबार परराष्ट्र मन्त्री शिशिर खनालले सदनमा पेश गरेको राहदानी विधेयकमा झुटो विवरण बुझाएर राहदानी लिनेले कैद सजायको साटो जरिवाना मात्रै तिरे पुग्ने व्यवस्था राखिएको हो. दोषी ठहरिने व्यक्तिले फौजदारी कसरको कैद सजायको साटो जरिवाना तिरे पुग्नेछ. हालसम्म झुठा विवरण दिएर राहदानी लिनेमाथि 2,00,000 रूपियाँदेखि 5,00,000 जरिवाना र 1 वर्षदेखि 3 वर्षसम्म कैद सजाय हुने व्यवस्था छ. संशोधन विधेयक अनुसार झुट्टा विवरण पेश गरेर राहदानी लिएको पुष्टि भएमा 1,00,000 देखि 2,00,000 रूपियाँसम्म जरिवाना हुने प्रावधान राखिएको छ. यसअघि झुट्टा विवरण दिएर नागरिकता लिनेलाई 1 वर्षदेखि 3 वर्षसम्म कैद र 1,00,000देखि 5,00,000 जरिवानाको व्यवस्था थियो. अब कानून संशोधन भएमा झुटो विवरण दिएर नागरिकता लिनेलाई 1,00,000देखि 2,00,000 जरिवाना हुनेछ. यसअघि अदालतबाटै सजाय ठहर हुने गरेकोमा जरिवानाको निर्धारण महानिर्देशकबाट हुने व्यवस्था मिलाइएको छ. सरकारले राजसभा सभापति रवि लामिछानेको दोहोरो पासपोर्ट काण्ड लाई सहज पार्ने गरी संशोधन विधेयक ल्याएको भन्दै आलोचना पनि भएको छ.
3: झुटा विवरण पेश गरेर राहदानी र नागरिकता लिनेलाई जरिवाना मात्रै तिराउने गरी राहदानी ऐन 2076 संशोधन गर्न लागि हो. सरकारले ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधनमा पाउँदै आएको भाडा छुट अनिवार्य उपलब्ध गराउन अनुरोध गरेको छ. महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ज्येष्ठ नागरिक संरक्षण शाखाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र पठाउँदै ज्येष्ठ नागरिकलाई कानून बमोजिमको छुट तथा सुविधा उपलब्ध गराउन अनुरोध गरेको हो. मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 दफा 9 सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिकका लागि विशेष सुविधा सुनिश्चित गरिएको उल्लेख गरेको छ. ऐनमा सरकारले सार्वजनिक सूचना प्रकाशन गरी तोकिएको किसिमका सार्वजनिक सवारी साधनमा सम्बन्धित सवारी धनी वा सञ्चालकले ज्येष्ठ नागरिकका लागि कम्तीमा 2 सीट सुरक्षित राख्नुपर्ने व्यवस्था छ. त्यस्तै ज्येष्ठ नागरिकलाई भाडा दरमा कम्तीमा 50% छुट दिनुपर्ने कानूनी व्यवस्था रहेको मन्त्रालयले जनाएको छ. तर कानूनमा स्पष्ट व्यवस्था हुँदाहुँदै पनि छुट नपाएको भन्दै ज्येष्ठ नागरिकबाट गुनासो आइरहेको मन्त्रालयले जनाएको छ. नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच प्रदेश सरकारमा सहकार्य गर्ने विषयमा भएको 3 बुँदे सहमति कार्यान्वयन गर्न मन्त्रालय बाँडफाँटको प्रस्तावित आधार तय भएको छ.
5: एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रदेश सरकार गठन गर्दा सम्बन्धित प्रदेश सभामा सामान्यतया प्रत्येक दलको सीट संख्यालाई मुख्य आधार मानिने जनाइएको छ. मन्त्रालय बाँडफाँड गर्दा भने सामान्यतया दलहरूको प्रदेश सभा सदस्य संख्याको अनुपातलाई आधार बनाइने प्रस्ताव गरिएको छ. मुख्यमन्त्री तथा सभामुखको जिम्मेवारीलाई समेत शक्ति सन्तुलनमा गणना गरिने उल्लेख छ. मन्त्रालय बाँडफाँडमा पालै पालो प्राथमिकता दिने व्यवस्था अप्नाइने प्रस्ताव छ. जस अनुसार पहिलो मन्त्रालय मुख्यमन्त्रीको जिम्मेवारी नलिने दलले छनौट गर्ने र दोस्रो मन्त्रालय मुख्यमन्त्री रहने दलले छनौट गर्ने व्यवस्था प्रस्ताव गरिएको छ.
3: अब खबर फटाफट.
4: रैथाने कोदोको बिउ बचाउन स्याङ्जाको वालिङ 1 कोदो खेती सुरु. 30 रोपनीमा कोदो खेती हुँदै सरकारले सिफारिस गरेको काभ्रे 2 जातको कोदोको मूल बिउ उत्पादन गरिने. गएको वर्ष दिनमा कोशी प्रदेशभरमा नियम पालना नगर्ने 95,000 सवारी साधन ट्राफिकको कार्यवाहीमा 9,42,00,000 जरिवाना असुली. झापाबाट 2,40,00,000 र ताप्लेजुङबाट 8,07,000 उठ्यो. मुलुकका सहरी क्षेत्रमा यसै वर्षदेखि उच्च गतिको मोबाइल ब्रोडब्यान्ड 5G सेवा सुरु हुँदै आउँदो 9 वर्षभित्र मुलुकभर 5G पहुँच पुर्याउने लक्ष्य. अण्डाको माग बढ्न थालेपछि व्यवसायीले भाउ फेरि बढाए. सबभन्दा ठूलो XL अण्डा क्रेटको 560, ठूलो अण्डाको 545, मझौलाको 500 तोकियो. उत्पादनको मूल्य अझै उठ्न गाह्रो परेको तर्क. स्याङ्जामा 1 सामुदायिक वन 1 पोखरी अभियान. 27 सामुदायिक वनभित्र 27 रिचार्ज पोखरी निर्माण. यो वर्ष थप 7 वनभित्र 1-1 रिचार्ज पोखरी बनाइने. म्याग्दी अन्नपूर्ण 7 स्थानको फेकण्डु भीर चर्किएर पहिरो खस्न थालेपछि दोसल्लेका 9 घर परिवार विस्थापित. पहिरोबाट थप 18 घर परिवार जोखिममा. र स्रोत खुलाउन नसकेपछि 52,50,000 सहित 4 पर्सा प्रहरीको फन्दामा वीरगंज 10 आदर्श नगरमा रकम सहित पक्राउ परेका बिहार सीतामढी 12 प्रसौनी र पर्साको बिन्दवासिनीका युवाको हिरासतमा बास।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सरकारले सुनसरी र सिराहाको प्रदर्शनमा गोली लागेर ज्यान गुमाएका चारजनालाई शहीद घोषणा गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्नुभएको छ।
4: नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र सब वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने, सुनसरी सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओम प्रकाश मेहता, जय प्रकाश मेहता, रविन्द्र कुमार मेहता र सिराहा जिल्लाका गणेश कुमार यादवलाई शहीद घोषणा गर्ने, पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सिलर कार्यालय काउन्सिलर अफिस खोल्न सहमति दिने, वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा श्री निर्मल कुमार उप्रेती बारालाई नियुक्ति गर्ने र अन्त्यमा पूर्व महालेखा परीक्षक श्री टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन 2080 सार्वजनिक गर्ने।
3: नेपाली काँग्रेसको इतर पक्षले 15 महाधिवेशनका सबै प्रक्रिया स्थगित गर्न संस्थापन पक्षसँग माग गरेको छ।
5: इतर पक्षको राष्ट्रिय भेला आयोजक समिति संयोजक डाक्टर शशांक कोइरालाले केन्द्रीय कार्य समितिलाई पत्र बुझाउँदै 15 महाधिवेशन सम्बन्धी सबै गतिविधि यथास्थितिमा राख्न माग गर्नुभएको हो। काँग्रेस संस्थापन पक्षले आउँदो असोज 16-19 महाधिवेशन गर्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालय सानेपामा दर्ता गराइएको ध्यानाकर्षण पत्रमा सर्वोच्चबाट पुनरावलोकनको निशा जारी भएकाले वर्तमान नेतृत्व र संरचनाको वैधानिकतामाथि कानूनी प्रश्न खड़ा भएको दावीसहित महाधिवेशनका गतिविधि रोक्न माग गरिएको छ। पत्रमा अदालतको अन्तिम फैसला नआएसम्म दीर्घकालीन प्रभाव पार्ने कुनै राजनीतिक, सांगठनिक र आर्थिक निर्णय नगर्न तथा सबै संरचनालाई साबिक अवस्थामा राख्न माग गरिएको छ। पत्रमा वर्तमान सभापति गगन थापालाई तत्कालीन महामन्त्रीको हैसियतमा पत्र दिइएको छ। थापा सहित प्रदेश, जिल्ला, क्षेत्रीय, पालिका, वडा कार्य समिति र निर्वाचन आयोगलाई समेत बुधार्थ दिइएको यो पत्रमा अदालतमा विचाराधीन मुद्दालाई असर पार्ने गरी गतिविधि अघि बढाएमा अदालतको अवहेलना र कानूनी प्रतिकूलताको जिम्मेवार हुने चेतावनी समेत दिइएको छ।
3: नेपाली काँग्रेसको संस्थापन बाहिरको समूहले निवर्तमान सभापति शेरबहादुर देउबा विमानस्थल उत्रिएपछि 5,000 नेता कार्यकर्तासहित एस्कर्टिङ गर्ने तयारी गरेको छ। देउबा पर्सि मध्याह त्रिभुवन विमानस्थल उत्रने तालिका छ। देउबालाई विमानस्थलमा भव्य स्वागत गरेर धुम्बा राईको निवाससम्म एस्कर्टिङ गरिने नेता एनपी साउदले जानकारी दिनुभएको हो। 17-वर्षीय किशोरीलाई आर्थिक प्रलोभनमा पारेर डिम्ब निकालिएको गम्भीर घटनाबारे संसदमा चर्चा भएको छ।
6: राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद स्मृति सेन्चुरीले संवेदनशील घटनाबारे सदनको ध्यानाकर्षण गराउनु भएको हो। सांसद सेन्चुरीका अनुसार गएको साउन 14 गते किशोरीलाई 30,000 रूपियाँको प्रलोभन देखाई राधिका गोतामे प्रासन अधिकारी र डाक्टर नूतन शर्मा सहितको समूहले डिम्ब निष्कासन गराएका थिए। बालिकाको महिनावारी चक्र ट्र्याक गरी 10 दिनसम्म हर्मोनल इन्जेक्सन दिएर डिम्ब निकालेको उहाँको भनाइ छ। डिम्ब निष्कासनपछि स्वास्थ्यमा गम्भीर समस्या आई बालिका बेहोस हुने, पेट र कम्बर दुख्ने तथा बान्ता हुने भएपछि त्रिवी शिक्षण अस्पताल लगिएपछि चिकित्सकहरूले बालिकाको डिम्ब निकालिएको पुष्टि गरेका हुन्। यस सम्बन्धमा जिल्ला प्रहरी परिसर ललितपुरमा मानव बेचबिखन तथा ओसार पसार ऐन अन्तर्गत उजुरी दर्ता भए पनि आरोपीहरूलाई सामान्य जमानेमा छाडिएको र उनीहरूले पीड़ितलाई धम्की दिइरहेको सांसद सेन्चुरीको आरोप छ। उहाँले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कड़ा कार्यवाही र पीड़ितलाई न्याय दिलाउन सरकारसँग माग गर्नुभएको छ।
3: इरानले ज्यान लिने धम्की दिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टर्कीबाट बेलायतसम्मको यात्रा गोप्य बनाइएको खुलासा भएको छ।
5: अङ्काराको नेटो शिखर सम्मेलनपछि ट्रम्पलाई टर्कीबाट बेलायत लैजाने क्रममा क्याटरिङ ट्रकमा लुकाएर सैन्य विमानसम्म पुर्याइएको वाशिङटन पोस्ट र न्यूयोर्क टाइम्सले खुलासा गरेका हुन्। शिखर सम्मेलनपछि ट्रम्पलाई C-32E सैन्य विमान मार्फत बेलायत लगिएको थियो, तर पत्रकार र व्हाइट हाउसका केही कर्मचारीलाई उहाँ पुरानै एयरफोर्स वनमा यात्रा गरिरहेको विश्वास दिलाइएको थियो। अङ्काराबाट बेलायत निस्कनु अघि ट्रम्पले पनि पुरानो समयको सम्झनाका लागि पुरानो हल्का निलो रङको एयरफोर्स वनमा जाने बताउनु भएको थियो। तर अङ्कारा विमानस्थलमा ट्रम्पलाई सामान ओसार्ने क्याटरिङ ट्रकमा लुकाएर अर्को सैन्य विमानसम्म पुर्याइएको थियो। पुरानो एयरफोर्स वनलाई भने ट्रम्प त्यही विमानमा यात्रा गरिरहेको देखाउन प्रयोग गरिएको थियो। विमानभित्रका पत्रकारलाई समेत ट्रम्प त्यही विमानमा रहेको विश्वास थियो। विमान उड्ने बेला उनीहरूलाई झ्यालका पर्दा बन्द गर्न भनिएको थियो। व्हाइट हाउसका केही कर्मचारी समेत ट्रम्प त्यही विमानमा रहेको ठानिरहेका थिए। ट्रम्प बोकेको सैन्य विमान बेलायतको समयअनुसार राति 10:15 पुगेको थियो। पुरानो एयरफोर्स वन भने त्यसको केही मिनट पछि मात्र बेलायत पुगेको थियो। बेलायत पुगेपछि ट्रम्पलाई फेरि पुरानो एयरफोर्स वनमा लगिएको थियो। उहाँले त्यही विमानबाट ओर्लिए जस्तो गर्दै पत्रकारतिर हात हल्लाउँदै कतारले अमेरिकालाई उपहार दिएको नयाँ बोइङ विमानतिर जानुभएको थियो।
2: BFBS, Gorkha Radio.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बजेट पेश गर्न नसकेका चारपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव नेतृत्वको टोली पठाउने भएको छ। मन्त्रालयले मध्य प्रदेशका ती पालिकालाई बजेट ल्याउन स्थलगत सहजीकरणका लागि सहसचिवको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय सतर्कता केन्द्र र नेपाल नगरपालिका संघका अध्यक्ष लगायतका प्रतिनिधिको संयुक्त टोली पठाउन लागेको हो। यो टोलीले धनुषाको कमला नगरपालिका सहित रौतहटका गरूडा फतुवा विजयपुर र मौलापुर नगरपालिका पुगेर जनप्रतिनिधि कर्मचारी र सरोकारवालासँग छलफल गर्नेछ। टोलीले बजेट निर्माण नगर सभा सञ्चालनमा देखिएका समस्या पहिचान गर्दै समन्वय गर्ने मन्त्रालयले जनाएको छ। सरकारले झुटा विवरण पेश गरेर राहदानी र नागरिकता लिनेलाई जरिवाना मात्रै तिराउने गरी राहदानी ऐन 2076 संशोधन गर्न लागेको छ।
4: गएको शुक्रबार परराष्ट्र मन्त्री शिशिर खन्नाले सदनमा पेश गरेको राहदानी विधेयकमा झुटो विवरण बुझाएर राहदानी लिनेले कैद सजायको साटो जरिवाना मात्रै तिरे पुग्ने व्यवस्था राखिएको हो। दोषी ठहरिने व्यक्तिले फौजदारी कसरको कैद सजायको साटो जरिवाना हालसम्म झुठा विवरण दिएर राहदानी लिनेमाथि 2,00,000 रुपियाँदेखि 5,00,000सम्म जरिवाना र 1 वर्षदेखि 3 वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। संशोधन विधेयक अनुसार झुट्टा विवरण पेश गरेर राहदानी लिएको पुष्टि भएमा 1,00,000देखि 2,00,000 रुपियाँसम्म जरिवाना हुने प्रावधान राखिएको छ। यसअघि झुट्टा विवरण दिएर नागरिकता लिनेलाई 1 वर्षदेखि 3 वर्षसम्म कैद र 1,00,000देखि 5,00,000सम्म जरिवानाको व्यवस्था थियो। अब कानून संशोधन भएमा झुटो विवरण दिएर नागरिकता लिनेलाई 1,00,000देखि 2,00,000 जरिवाना हुनेछ। यसअघि अदालतबाटै सजाय ठहर हुने गरेकोमा जरिवानाको निर्धारण महानिर्देशकबाट हुने व्यवस्था मिलाइएको छ। सरकारले राज्यसभा सभापति रवि लामिछानेको दोहोरो पासपोर्ट काण्ड सहज पार्ने गरी संशोधन विधेयक ल्याएको भन्दै आलोचना पनि भएको छ।
3: अब खबर फटाफट।
4: रैथाने कोदोको बिउ बचाउन स्याङ्जाको वालिङ 1 कोदो खेती सुरु। 30 रोपनीमा कोदो खेती हुँदै सरकारले सिफारिस गरेको काभ्रे 2 जातको कोदोको मूल बिउ उत्पादन गरिने। गएको वर्ष दिनमा कोशी प्रदेशभरमा नियम पालना नगर्ने 95,000 सवारी साधन ट्राफिकको कारबाहीमा 9,42,00,000 जरिवाना असुली, झापाबाट 2,40,00,000 र ताप्लेजुङबाट 8,07,000 उठ्यो। मुलुकका सहरी क्षेत्रमा यसै वर्षदेखि उच्च गतिको मोबाइल ब्रोडब्यान्ड 5G सेवा सुरु हुँदै आउँदो 9 वर्षभित्र मुलुकभर 5G पहुँच पुर्याउने लक्ष्य। अण्डाको माग बढ्न थालेपछि व्यवसायीले भाउ फेरि बढाए। सबभन्दा ठूलो XL अण्डा क्रेटको 560, ठूलो अण्डाको 545, मझौलाको 500 तोकियो। उत्पादनको मूल्य अझै उठ्न गाह्रो परेको तर्क। स्याङ्जामा 1 सामुदायिक वन 1 पोखरी अभियान। 27 सामुदायिक वनभित्र 27 रिचार्ज पोखरी निर्माण। यो वर्ष थप 7 वनभित्र 1-1 रिचार्ज पोखरी बनाइने। म्याग्दी अन्नपूर्ण 7 स्थानको फेकण्डो भीर चर्किएर पहिरो खस्न थालेपछि दोसल्लेका 9 घर परिवार विस्थापित। पहिरोबाट थप 18 घर परिवार जोखिममा। र स्रोत खुलाउन नसकेपछि 52,50,000 सहित 4 पर्सा प्रहरीको फन्दामा। वीरगंज 10 आदर्शनगरमा रकमसहित पक्राउ परेका बिहार सीतामढी 12 प्रसौनी र पर्साको बिन्दवासिनीका युवाको हिरासतमा बास।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फिफा अध्यक्ष जियानी इन्फान्टिनोको पक्षमा उभिनु भएको छ। निजी क्षेत्रलाई विश्वकप र अरू अन्तर्राष्ट्रिय खेलको हिस्सेदारी दिने प्रस्ताव ल्याएपछि इन्फान्टिनो चतुर्फे निशानामा परेका बेला ट्रम्पले उहाँलाई साथ दिनुभएको हो। ट्रम्पले इन्फान्टिनोलाई हटाउने प्रयास गर्नु गम्भीर भूल हुने चेतावनी समेत दिनुभएको छ। विश्वकपको हिस्सेदारी बेच्ने योजना विफल भएपछि इन्फान्टिनोमाथि राजीनामा दिन दबाव बढ़िरहेको छ। संवाददाता नेट केली।
5: Well, in a Truth Social post, Mr. Trump said removing the FIFA president would actually be a costly move. He called him a fantastic leader of football's governing body, who has presided over the most successful World Cup. It's clear he's fully supporting Mr. Infantino to stay on, as calls for a resignation continues.
6: The project set out by Mr. Infantino promised all FIFA member associations around about £30 million if they backed private investment in its men's and women's World Cup tournaments. Now, after days of mounting pressure, which included governing bodies threatening to boycott the tournament, the president backed down, saying it would not go ahead due to the divisions that it created across the footballing world. Since then, some football associations have accepted Gianni Infantino's apology, but UEFA and other governing bodies, including the English FA, have stood strong, saying with no resignation, it could still boycott the next tournament.
3: अहिलेसम्मका खबर यति नै नमस्कार.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धिकरणको मुद्दामा विशेष अदालतले 1 करोड़ धरोटी मागेको छ। थुन्सेक बहसपछि गोल्छासँग अदालतले 1 करोड़ धरोटी मागेको हो। न्यायाधीश वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले धरोटी माग गर्ने आदेश दिएको हो। यसअघि बकपत्र गराइएको थियो। व्यवसायी गोल्छा यसअघि पनि 1 करोड़ धरोटी बुझाएर रिहा हुनुभएको थियो। गएको साउन 12 गते काठमाडौँ जिल्ला अदालतले बीमा सम्बन्धी कसुरमा 75 लाख र धितोपत्र सम्बन्धी कसुरमा 25 लाख गरी 1 करोड़ धरोटी माग गरेको थियो। प्रतिनिधि सभाको शून्य समयमा विपक्षी र सत्तारूढ़ दलका सांसदले समेत सरकारको आलोचना गरेका छन्। कांग्रेस सांसद अर्जुन नरसिंह केसीले विधि अनुसार नचलेकै कारण प्रधानमन्त्री एक्लिएको टिप्पणी गर्नुभएको छ। पाका सांसद केसीले सरकारको स्थायित्वमाथि नै प्रश्न उठाउनु भएको छ।
4: प्रधानमन्त्रीको एक्लै हिँड्ने लहर हो कि एक्लै पर्नु भएको? देश र जनताको हितमा सिंगो संसद तपाईँको साथमा छ, तर संसदप्रति उपेक्षा गरेर होइन, आफ्नो जवाफदेहिता ऐच्छिक नमानेर संवैधानिक कर्तव्य पालना गर्नुहोस्। संवैधानिक संस्थाहरू कार्यपालिकाका लाचार छाया बन्दैछन्। राम्रा प्रयासहरू पनि हचुवा विधिविहीन प्रक्रिया देखिए। लोकतन्त्रमा परिणाम मात्र होइन, प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्छ भन्ने सोच देखिएन। सत्तामा आएको 100 दिनमै 1 लाख युवा फर्काउने प्रतिबद्धता खोइ। किसानहरू मलको हाहाकारमा छन्, भान्जामा ग्यास छैन, जनता महगीको मारमा छन्, बिजुलीको टुङ्गो छैन, राहदानीको लागि उस्तै ताती छ, सुगुम्बासीको बिचल्ली छ, बेरोजगारी बढ्दैछ। यस्तोमा सरकारको स्थिरता र सफलताको हाम्रो कामना हो, तर नवर्षन जो हो नवर्षन मेघ उसैको हुन्छ घर घर जस्तो नहोस्।
3: रासोपा सांसद आशिका तामाङले कविताको शैलीमा सरकारको काममाथि प्रश्न उठाउनु भएको छ।
5: ग्यास ग्यास ग्यास भएन भने रोकिन्छ खाने गाँस। हातमा छ क्यास तर बजारमा छैन ग्यास। पहुँच हुनेवालाहरूले लान्छन् छानी छानी 3 वटासम्म भरि भरि सिलिन्डरका ग्यास। अनि हुँदैन त छिमेकीको घरमा आकार भोग र प्यास। सरकार भन्छ पुग्नेछ ग्यास, जनताहरू रात दिन खाली सिलिन्डर बोकी सडकमा छ उठी बास। थानकोटको मान्छे खाली सिलिन्डर बोकी पुग्नुपर्छ बालाजु र टेकु। यिनका मनको पीडा म कहाँ गई पोखु। लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेर हिमाल फेदी मुन्तिर कहिले बन्छ ग्यास भर्ने पदेरो।
3: नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच प्रदेश सरकारमा सहकारी गर्ने विषयमा भएको 3 बुँदे सहमति कार्यान्वयन गर्न मन्त्रालय बाँडफाँडको प्रस्तावित आधार तय भएको छ।
6: एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रदेश सरकार गठन गर्दा सम्बन्धित प्रदेश सभामा सामान्यतया प्रत्येक दलको सीट संख्यालाई मुख्य आधार मानिने जनाइएको छ। मन्त्रालय बाँडफाँड गर्दा भने सामान्यतया दलहरूको प्रदेश सभा सदस्य संख्याको अनुपातलाई आधार बनाइने प्रस्ताव गरिएको छ। मुख्यमन्त्री तथा सभामुखको जिम्मेवारीलाई समेत शक्ति सन्तुलनमा गणना गरिने उल्लेख छ। मन्त्रालय बाँडफाँडमा पालै पालो प्राथमिकता दिने व्यवस्था अप्नाइने प्रस्ताव छ। जस अनुसार पहिलो मन्त्रालय मुख्यमन्त्रीको जिम्मेवारी नलिने दलले छनौट गर्ने र दोस्रो मन्त्रालय मुख्यमन्त्री रहने दलले छनौट गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। त्यसपछि यही क्रम पालै पालो दोहोर्याउँदै सबै मन्त्रालयको बाँडफाँड गरिने दुई दलले जनाएका छन्। यही साउन 9 गते दुई दल बीच प्रदेश सरकारहरूको नेतृत्वका सन्दर्भमा शीर्ष तहमा सहमति भएको थियो।
3: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारी उद्योग चलाएर निजी क्षेत्रलाई बेवास्ता गरिए अमान्य हुने चेतावनी दिनुभएको छ। काठमाडौँमा शुरू भएको अटो सो उद्घाटनमा उहाँले सरकारले आफ्नो उद्योग चलाउने भन्दा पनि निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउन भन्नुभएको छ। सरकारी उद्योगलाई अनुदान र निजी उद्योगलाई प्रतिस्पर्धा गर्न बाध्य पार्ने दोहोरो नीति मान्य नहुने उहाँको भनाइ छ।
7: यदि हेर्योडा कपडा चलाएर भोलि यहाँ चाहिँ नि बन्द भएका टेक्सटाइल उद्योगहरू पनि सञ्चालन गर्न हामी अगाडि आउँछौँ भने हामी चाहिँ सरकारलाई धन्यवाद दिन सक्छौँ, मुखकण्ठ प्रशंसा गर्न सक्छौँ। तर चाहिँ नि सरकारीको भएको उद्योग चाहिँ सञ्चालन गर्ने, नभए चाहिँ नि यहाँ भएको अरू उद्योग बन्द भएका उद्योगहरू चाहिँ सिक इन्डस्ट्रिज थुप्रै छन् प्राइभेट सेक्टरको, ती इन्डस्ट्रीहरू चलाउने कुरामा सरकारले ध्यान दिँदैन भने त्यसमा हामीले स्वागत गर्न सक्दैनौँ भन्ने कुरा चाहिँ म चाहिँ क्लियरली निजी क्षेत्रको तर्फबाट म क्लियरली राख्न चाहन्छु।
3: सरकारले दुग्ध विकास संस्थान लगायत संस्थामा अनुदान दिएर चलाएको भनिएका बेला निजी क्षेत्रको छाता संगठनका प्रमुखको भनाइ आएको छ।
7: होइन, अहिले दुग्ध विकास संस्थानको खुब चर्चा आएको छ, सरकारले चाहिँ एकदमै प्रोत्साहन गर्न खोजेको भन्ने किसिममा, चाहिँ एकदम कुराहरू आइरहेछ भन्यो भने दुग्ध विकास संस्थानलाई पछिल्लो तिन वर्षमा 65 करोड चाहिँ अनुदान दिइरहेको छ सरकारले। कहिलेसम्म दिने त? हामीलाई पनि दिनु पर्यो नि त, त्यसो भए हामी कम्पिट गर्ने हो भने।
3: अहिलेसम्मका खबर यति नै, नमस्कार।
2: यो BFBS गोर्खा रेडियो।